0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: करेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 13 गते मंगलबार, सेप्टेम्बर 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि, विश्व मुटु दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाब, सत्ता पक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
1: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार बरपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
0: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने। तापले जुङका किसानलाई अलैंची टिप नभ्याई नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
1: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
0: र जापानमा जारी 20 एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै, खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जेएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
0: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको सिबाढीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै सरकारवाला निकायले सरकारको ध्यानकर्षण गराएका छन्। चालू आर्थिक वर्षको 2 महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल वाइल्स एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकार्यको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघको राव नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाडौँमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाएका हुन्। छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल,
3: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौँ हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
4: पहिले जसरी हामीले विकास गर्यौं नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
5: हाम्रो नेपालको मात्रै होइन नि, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले शुरू गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग, यो छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ, संवाद हामीले शुरू गर्नुपर्छ भन्ने मेरो धारणा छ।
0: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
6: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेको छौँ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै पारीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारत बीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमाण्डका अध्यक्ष सूर्यबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
7: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के हुने, त्यसको चाहिँ वास्तवमा अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
8: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामेट स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमीनमा चिरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच 4 दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म ठूलो वर्षाको सम्भावना नभएको वरिष्ठ मौसमविद मिन कुमार अरियालले बताउनुभयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अप्नाउनु पर्ने उपाय,
9: फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
8: सुखयामा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैँची टिप्न भ्याइन भए, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
12: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
13: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
12: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
13: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
12: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
13: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
8: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
13: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
10: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र सोखी 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउने नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भनी झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र सोखिए नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भने अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आक्रमशीको लड्को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
14: गोर्खापत्र दैनिकको भित्री पन्नामा अलैची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगदी बालीका रूपमा रहेको अलैची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैची टिप्न छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढ़ेको बढ़े शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। 2 वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोक सेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बरफिपल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बरफिपलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। एक महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारीबारीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अरबौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ, यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सीएल बजार शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसैगरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित एक महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला फुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित आठ पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी बिरामी र अन्य नागरिक समस्यामा परेका छन्। शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसैगरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित एक महिनादेखि त्रिपालमै शीर्षकमा

0: सम्म पुरिएको पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल संचालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र इरानले अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तु मध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले विश्व एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल्दै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी विश्वौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 को 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारी प्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। शाखा पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। शाखा सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
1: भोटेकोसी बारीपछिको सिकाई र अप्नाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा। भदौ 10 को भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ। त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए। भोलिकोसी बारी सिकाई र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम न्यूपानेसँग कुराकानी गरेका छौं।

0: हुन्छ, कोभिड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
1: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले,
0: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्टाब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौं, त्यो गर्छौं। त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोशीले त्यो एउटा पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ।
1: बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट मिस गर्ने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
0: यो विषयमा
1: हामीले के कुरा सुधार गर्नुपर्छ,
0: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ। जलविद्युत आयोजनामा मैले भनिराखेको छु, जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो धार्ने होइन, र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले, आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न, सुरक्षाको सबै खाद्यान्न, खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो। र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन, त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ।
1: सांसद श्रीराम नेउपानीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाब, सत्तापक्ष भने मौन, स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
1: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो, नदी किनारका पहरेदार बरपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
2: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैँची टिप्न भ्याइने भाई, मधेसमा बल्न बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
1: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो, अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
2: र जापानमा जारी विश्व एसियाड अन्तर्गत क्रिकेट वर्षाका कारण रद्द, श्रीलंका सेमी फाइनलमा नेपाल भने बाहिरियो।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचारसँगै छापिएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठूलो भूर्की जस्तो देखिन्छ, जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटेको छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ। त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ, जसको भुँडी ठूलो छ। लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तो लेखिएको छ, खराब संचालक भए पनि घुमफिर त गर्नै पर्यो नि।
2: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला।
2: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
2: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस।
5: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
5: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
2: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
5: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
2: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोपाइटर किरण बिक सम्पर्क 0105905530 र मोबाइल नम्बर 9860245049। साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com।
6: लस है मेवे फेवे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसे सुगम टोलरी सेग होय रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा नमुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 0105202667।

तथा जिल्लाहरूमा संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: पूर्व प्रधान न्यायाधीशद्वारा पक्राउ प्रकरणमा सर्वोच्चको आपत्ति उचित कानून प्रक्रिया अपनाउनु। प्रतिनिधि सभा बैठक आज उपस्थित विभिन्न विधेयक छलफलको कार्य सूचीमा। वर्षाले नेपाल श्रीलंका क्वार्टर फाइनलमा रद्द, वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा। अब समाचार विस्तारमा। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनको तयारीका क्रममा पूर्व सभापति शेरबहादुर देवापक्षेले धादिवेशीमा छुट्टी अधिवेशन तयारी सञ्चालनमा ल्याइएको छ। देवापक्षेले गोपाल विश्वकर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिँदै समानान्तर रूपमा अधिवेशन गतिविधि अघि बढ़ाएको हो। सोमबार पार्टी कार्यालय आयोजित पत्रकार सम्मेलनमा जिल्ला संयोजक विश्वकर्माले देवापक्षले अघि सारेको अधिवेशन कार्यतालिकाबारे जानकारी दिनुभयो। उहाँका अनुसार असोज 15 गते वडा अधिवेशन, असोज 20 गते पालिका अधिवेशन, असोज 23 गते क्षेत्रीय तथा प्रदेश अधिवेशन र कार्तिक 15 गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ। पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेश सभा सदस्य गोविन्द लम्साले पार्टीभित्र विधान र पद्धतिको सर्वोच्चता कायम हुनुपर्ने र क्रियाशील सदस्यताको वैधानिकता र सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले भौतिक कब्जा र राजनीतिक र कानूनी आधार नभएको भन्दै पार्टीको वैधानिकता र न्याय सुनिश्चित हुनुपर्ने बताउनुभयो। यसैबीच नेपाली कांग्रेसको आधिकारिक केन्द्रीय निर्वाचन समितिले भने पन्ध्रौं महाधिवेशन अन्तर्गत वडा अधिवेशन असोज 3 र 4 गते तथा अन्य तहका अधिवेशनका लागि छुट्टी कार्यतालिका अघि सारेको छ। बाढ़ी प्रभावित धादिङ जिल्ला सहितका विभिन्न जिल्लाहरूमा स्थानीय अवस्था र सम्बन्धित निर्वाचन अधिकृतसँगको समन्वय अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ। यसरी देवापक्षले अघि सारेको कार्यतालिका र कांग्रेसको आधिकारिक निर्वाचन समितिले कार्यतालिका बीच फरक देखिएसँगै धादिङ कांग्रेसको अधिवेशन प्रक्रिया दुई फरक धारबाट अघि बढ़ेको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत धादिङका 9 पालिकाका अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका 13 पालिका मध्ये 9 पालिकामा सभापति सहित नेतृत्व चयन भएको नेपाली कांग्रेस धादिङले जनाएको छ। अधिवेशनबाट रूबी भ्याली गाउँपालिकाको सभापतिमा डेभिड घले, गंगा जमुनामा भरत बहादुर ढकाल, त्रिपुरा सुन्दरीमा देवी कुमारी बुर्लाकोटी पाण्डे र सिद्धलेखमा भीमभट्ट निर्वाचित हुनुभएको छ। त्यसैगरी भेनिघार उडान गाउँपालिकाको सभापतिमा विनोद भट्टराई, थाक्रेमा साधुराम थापा, ज्वालामुखीमा राजु लोप्पा, नेत्रावती दब्जुङमा टेकजङ लामा र नीलकण्ठ नगरपालिकाको सभापतिमा धर्मराज भण्डारी निर्वाचित हुनुभएको कांग्रेस धादिङले जनाएको छ। कांग्रेसको पालिका अधिवेशन अन्तर्गत धुनीबेसी नगरपालिका गल्छी गजुरी र खनियावास गाउँपालिका भने अधिवेशन नेतृत्व चयन हुन बाँकी रहेको छ। पालिका अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको 15 महाधिवेशनका लागि धादिङमा संगठनात्मक गतिविधि थप तीव्र बनेको छ। बाँकी 4 पालिकाको अधिवेशनपछि जिल्लाको महाधिवेशन प्रतिनिधि र नेतृत्व छनौटको प्रक्रिया अघि बढ़नेछ। पूर्व प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणबारे सर्वोच्च अदालतले आफ्नो धारणा सार्वजनिक गरेको छ। सोमबार बसेको सर्वोच्च अदालतले पुनः बैठक अर्थात फुल कोर्टले तयार पारेको धारणा अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको हो। सर्वोच्चले मध्य रातमा पूर्व प्रधान न्यायाधीश जबरालाई नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा उठाएर काठमाडौँ उत्पत्तिका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। विज्ञप्तिमा जबरा टेकुमा करिब 10 घण्टा राखी पुनः परिवारको जिम्मा लगाएको उल्लेख गरिएको छ। सर्वोच्च अदालतले नेपालको संविधानको स्वतन्त्र, निष्पक्ष र समक्ष न्यायपालिका लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको जनाएको छ। पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश तथा बहालावाला न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका अभिन्न अंग भएकाले उनीहरूप्रति राज्यको निकायले हेर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको भनाई छ। सर्वोच्चले प्रत्येक नेपाली नागरिकको वैयक्तिकता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनको निर्धारण गरेको उचित प्रक्रिया अप्नाएर मात्रै नियन्त्रणमा लिन सक्ने संवैधानिक प्रत्याभूत रहेको जनाएको छ। उचित कानून प्रक्रिया पूरा नगरिने काम कार्यवाहीमा स्वच्छता सम्भावना रहेको भन्दै सर्वोच्चले यस्तो कार्य लोकतान्त्रिक शासन प्रणालीको स्वीकार गर्न नसक्ने धारणा समेत सार्वजनिक गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 10 बजे संघीय संसद भवन सिंह दरबारमा बस्नेछ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय र संसदीय मामिला मन्त्री सुविधा गौतमले राष्ट्रिय सुरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै कानूनी मन्त्री गौतमले नै केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओश्वरी सुरचनाले राष्ट्रिय सभाका उपति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी पूर्वाधार विकास मन्त्री सुनिल रम्सालले डिप्लोमा इन्जिनियर परिषद विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मोहतले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसैबीच आज अर्थ समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधेयक समितिको बैठक पनि बस्ने भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन नजिकै गर्दा भावी नेतृत्वका आकांक्षीहरू खुल्न थालेका छन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्व आएपछि उनी सर्वसम्मत सभापति बन्ने चर्चा भइरहेको बेला पूर्व सहमन्त्री किशोर सिंह रौठरले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपछि कांग्रेसको नेतृत्व दौड थप रोचक बनेको छ। निर्धारित तालिका यथावत रहे पनि आगामी 16-19 असोजसम्म काठमाडौँदेखि खुल्ला मञ्चमा कांग्रेसको 15 महाधिवेशन हुँदैछ। महाधिवेशन नजिकै जाँदा पार्टीभित्र भावी नेतृत्वलाई लिएर छलफल दावी तीव्र बनेको हो। जेएनजी आन्दोलनपछि राजनीतिक वित्तमा उठेको पुरान बहसबीच विशेष महाधिवेशनबाट निर्वाचन थापा नेतृत्वको कार्य समितिको 15 महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहेको छ। विशेष महाधिवेशनसँगै चर्किएको विवादका कारण पूर्व सभापति शेरबहादुर देवा पक्षले छुट्टी महाधिवेशनको मिति तोगेर अघि बढ़े पनि पछिल्लो समय उक्त समयमा प्रभावशाली नेताहरू थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी भएका छन्। इतर समूहका नेताहरू पनि संस्थापनतर्फ आएपछि थापा बलियो बन्दै गएको चर्चा भइरहेका बेला उहाँले सर्वसम्मत सभापति बन्न सम्भावना रहे रौठहरूको उम्मेद्वारीले नयाँ समीकरण थपेको छ। विशेष महाधिवेशन अघि नै थापाको पक्षमा उभिएको उपसभापति विश्व प्रकाश शर्मा उपसभापतिमै दोहोरिने सम्भावना रहेको बताएको छ। देवा समूहका केही प्रभावशाली नेताहरूले समेत थापालाई समर्थन गरेपछि कांग्रेसमा नेतृत्वका लागि सर्वसम्मतको वातावरण बन्न सक्ने चर्चा थालेको थियो। तर पूर्व सहमन्त्रीहरूको रोटहरूको आफू सभापतिको प्रतिस्पर्धाबाट पछि नहटे स्पष्ट पारेका छन्। उहाँले सभापतिमाथि भन्दा तल्लो पदमा उम्मेद्वारी दिने आफ्नै कुनै योजना रहेको बताएको छ। रोटहरूले निर्वाचनमा राजजित हारजित स्वाभाविक भए पनि आफूले परिवारको हिसाब गरेर उम्मेद्वारी घोषणा नगरेको बताएका छन्। देउवा समूह छाडेर थापा नेतृत्वको धारामा आउनुको कारण राठौड़को आफू कुनै व्यक्तिको पछि नभई पार्टीको पक्षमा लागेको बताएका छन्। राठौड़ले विगतमा देउवा समूहमा प्रभावशाली नेता मध्ये एक थिए। नेपाल विद्यार्थी संघको केन्द्रीय सभापतिदेखि कांग्रेसको सहमहामन्त्रीसम्मको राजनीतिक यात्रामा उहाँलाई देउवाको साथ रहँदै आएको थियो। We'll be right back.
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
5: रेडियो बिहानी 97.6 MHz।
0: स्वागत छ। अब पाकिस्तान समाचार। मनाङमा हिम पहिरोमा परि सम्पर्क विहीन भएका 12 जना मध्ये थप 2 जनाको शव फिरा परेको छ। यससँगै हिम पहिरोमा परि मृत्यु हुनुको संख्या 4 पुगेको छ। विभिन्न ट्रेकिङ एजेन्सी मार्फत हिमलुङ बेस क्याम्पमा स्थापना गर्न लागेका 22 जना नेपाली मध्ये 10 जना यही 11 गते सकुशल फर्किएका थिए। बाँकी 12 जना भने सम्पर्क विहीन भएका छन्। फेला परेका साप मध्ये संकुवा सभाको भोट खुला गाउँपालिका 3 का 52 वर्षीय छेवी भोटे र भोट खुला गाउँपालिका 2 का 31 वर्षीय पासन भोटेले पहिचान खुलाएको छ। कैलाश हेलिकप्टर मार्फत हिमलुङ बेस क्याम्पबाट थप 2 जनाको साप प्रदेश अस्पतालको स्वामी मनाङमा ल्याइएको छ। ती दुवै सापले भने पहिचान खुल्न सकेका छैनन्। हिमलुङ बेस क्याम्पमा जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब 3 दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ। सम्पर्क विहीन पाकी व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त अरब इमिरेट्स युआईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नेहयानसँग गोप्य कुरामा भेटवार्ता गरेको पुष्टि भएको छ। युएईको सरकारी समाचार संस्था इमिरेट्स न्यूज एजेन्सी डब्ल्यूएएमले नेतन्याहू र राष्ट्रपति निहाङको बीच सोमबार भेटवार्ता गर्नुभएको हो। नेतन्याहूको सन्तान्त युएईका राजधानी अबुधाबीको गोप्य भ्रमण गर्नुभएको थियो। भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप यसलाई थप सुदृढ र विकसित गर्ने उपायबारे छलफल भएको डब्ल्यूएएमले जनाएको छ। नेतन्याहूको यही भ्रमणमा इजरायली संचार माध्यमहरूको यसअघि नै समाचार सार्वजनिक गरेका थिए, तर युआईका तर्फबाट भने पहिलो पटक औपचारिक रूपमा भ्रमण पुष्टि गरिएको हो। यो भ्रमण इजरायली आगामी अक्टोबरमा हुने भनेको संसदीय निर्वाचन भन्दा करिब 1 महिना अघि भएको हो। यसैबीच सन् 2023 अक्टोबर 7 दक्षिण इजरायली हमासले गरेको आक्रमण अघि युआईका राष्ट्रपति नेहयानले नेतन्याहूको सम्भावित ठूलो आक्रमणबारे चेतावनी दिएको दावी सार्वजनिक भइरहेको बेला नेतन्याहू युआईले भ्रमण भएको हो। नेतन्याहूको पछिल्लो युआई भ्रमणबारे इजरायली च्यानल 12 ले पहिलो पटक समाचार सार्वजनिक गरेको अल जजिराले जनाएको छ। यता इजरायली गुप्तचर निकाय सिन बेटले नेतन्याहूको भ्रमण सम्बन्धी समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सुरक्षामा जोखिम बढ़ेको र आफ्नो संचालन सम्बन्धी संवेदनशील विधि सार्वजनिक भएको भन्दै इजरायली सेना सेन्सर सामु उजुरी दिएको एसोसिएटले प्रेस एपीलाई जनाएको छ। अब खेल खबर।

जापानमा जारी विश्व एसियाली खेलकूद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। नागोया स्थित कुरोगी स्पोर्ट्स पार्कमा बिहान पौने 6 बजे शुरू हुने तय भएको खेल लगातारको वर्षाका कारण हुन नसकेको हो। खेल रद्द भएपछि प्रतियोगिताको नियमअनुसार उच्च वरीयतामा रहेको श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ भने नेपालको एसियाली खेलकुद यात्रा क्वार्टर फाइनलले समाप्त भएको छ। नेपाली समूह चरणमा अफगानिस्तानले 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँगको खेल वर्षाका कारण नतिजा विहीन भएपछि नेपाल समूह एकको विजेताका रूपमा क्वार्टर फाइनलमा पुगेको थियो। जापान विरूद्ध नेपालको वैशाली खेलले रोकिएको अघि 15 ओभरमा 149 रन बनाएको थियो। नेपालको एसियाली क्रिकेटमा यसअघि सन् 2010 2014 र 2022मा पनि क्वार्टर फाइनलमा खेलेको थियो। यसपटक पनि नेपाल यही चरणमा अघि बढ्न सकेनन्। यसअघि वर्षाकै कारण पाकिस्तान हङकङ र भारत अफगानिस्तान बीच क्वार्टर फाइनलमा पनि रद्द भएका थिए। ती खेल उच्च वरीयताको आधारमा पाकिस्तान र भारत सेमी फाइनलमा पुगेका हुन्। अब अन्तिम क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच हुने खेल तालिका छ। लगातारको वर्षाका कारण उक्त खेल पनि प्रभावित हुने सम्भावना रहेको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण

0: खादिन कांग्रेस का नव पालिका में नेतृत्व स्वयं। पूर्व प्रधान न्यायाधीश स्वरा पकड़ प्रकरण में सर्वोच्च को आपत्ति, उचित कानून प्रक्रिया अपनाना शुरू। प्रतिनिधि सभा बैठक आज बस्ते विभिन्न विधेयक छलफल को कार्य सूचीमा। र वर्षाले नेपाल श्रीलंका क्वार्टर फाइनल में रद्द, वरीयता का आधार में श्रीलंका सेमी फाइनल में। बिहान 6:35 बजे को समाचार हिलाई सकियो। प्राविधिक मित्र अंजना गुरुङलाई धन्यवाद। समाचार कक्ष का संपूर्ण सहकर्मी संगे म शर्मिला विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: के तपाई आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
5: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
6: रेडियो बिहानी 97.6 MHz।

0: time check. It's 7 a.m.
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9854572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा झैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्न सक्नुहुन्छ। आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्ग नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्न सक्नुहुन्छ। तपाईँले सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 13 गते र धनुसार ऋषि सन् 2026 सेप्टेम्बर 29 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायण शरद ऋतु, आज मंगलबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ, आज तृतीया तिथि रहेको छ, आज 31 घडी 41 बला रहेको छ, नक्षत्रमा रहेको छ अश्विनी नक्षत्र रहेको छ, 13 घडी 31 बला रहेको छ, योगमा रहेको छ व्याघात योग रहेको छ, 8 घडी 29 बला रहेको छ, करणमा रहेको छ विशेष गरी वणिजकरण रहेको छ 3 घडी 44 बला, तदुपरान्त विशेष गरी भद्राकरण रहनेछ। चन्द्रमा आज मेष राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा, आनन्दादि योगमा आज अमृत योग रहेको छ, आज बिहान सूर्योदय 5:56 भयो भने सन् सूर्यास्त 5:51 हुनेछ र आजको दिनमान घड़ी 11:55 रहनेछ। आज तृतीया श्राद्ध विशेष गरी गातिला इन्द्रध्वज पातन
नानीचाया भनेर पञ्चाङ्गले उल्लेख पनि गरेको छ। आज सोह्र श्राद्धको तेस्रो दिन यानि कि तृतीय श्राद्ध भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय। सर्वप्रथम लागौं आजको अशुभ समय यानि कि राहुकाल यानि कि काल बेला र आजको काल बेलाको समय रहेको छ दिउँसोको 1:23:41 दिउँसोको 2:53 20 सेकेन्डसम्म आज काल बेला। आजको लागि चाहिँ लाभ बेलाको समय रहेको छ बिहानको 10:24:23 11:54 2 सेकेन्डसम्म लाभ बेला। आजको शुभ बेला रहेको छ दिउँसोको 2:53 20 सेकेन्डदेखि दिउँसोको 4:22:59 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचरमा आज सूर्य कन्या राशिमा, चन्द्रमा मेष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा, यस्तै गरेर केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मेष राशि आउँछ। अश्विनी नक्षत्रको चौथो चरण नाम आउँछ लाबाट लालुमाया अथवा लाल प्रसाद लाल बहादुर नाम आउँछ। आद्य नारी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरुको लागि आजको दिन रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेकै कमजोरी दोहोरिन सक्छ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन अवसरका लागि दौड़धुप गर्नु पर्ला। अरूका काममा समय खर्च गर्नु पर्दा आफ्ना काम रोकिन सक्छ। आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्दै जाँदैछन्। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। लगानी बढाउनु परे पनि प्रत्यक्ष नतिजाले उत्साह समेत जगाउने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछन्। सानो प्रयत्न गर्दा महत्वपूर्ण काम बढ्न सक्छ। श्रमको उच्च मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुको साथै उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा मनको आर्जन हुनेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिको लागि पनि सामान्य लगानी गर्न सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। मेहनतले नामदाम इनाम दिलाउन सक्छन्। सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदै फाइदा हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काममा जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। तारिफको कामले अरूको मन जित्न सकिन्छ। रोकिया केही काम बन्दै जाँदैछन्। टाढेका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। विशेष गरी उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। आध्यात्मिक मनोवृत्ति समाज सेवा प्रवृत्त गराउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन आकस्मिक समस्याले दोधुप गराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकेर गरिआएको कामलाई भने निरन्तरता दिन सकिन्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थको लागि उपयुक्त भइला पछि फाइदा दिने काम सम्पादन गर्न सकिन्छ। अप्ठ्यारो पर्दा शुभचिन्तकले साथ दिनेछन्। दोहोऱ्याएर प्रयास गर्दा काम बन्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी प्रत्यक्ष गरेको उपलब्धि प्राप्त हुनुको साथै मनको धन लाभ हुनेछ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुँदै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रवृत्ति भइनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन व्यापार लगायत आर्थिक लाभ हुने काममा मनका फाइदा हुनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रो प्रतिफल दिनाउँदैछ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइन्दैछ। चुनौती जित्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। तैपनि अप्ठ्यारा योजना गोप्य राखेर अघि बढ्दा नै राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दैछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तकको सहयोग जुट्दै जाँदैछन् भने मेहनतले पहिलेको स्थिति सुधार ल्याउनेछ। विस्तारै काम बन्दै जाँदैछन्। अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्दै जाँदैछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। पेसा व्यापार व्यवसाय फाइदा हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन साझेदारीका समस्या सुल्झाउनले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ। अन्यलमा मान्यजनको सुझाव सिरुधारा गर्दा लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रदान गर्नुपर्ला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्र्याउने समय रहेको छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो प्रतिफल प्राप्त हुने सम्भव रहेको छ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने सम्भव रहेको छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने सम्भव रहेको छ। मेहनतले प्रतिस्पर्धा विजित हासिल हुनेछ। रोकिया काम पुनः शुरू हुन सक्छ। व्यापारमा पनि मनका धन लाभ हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो प्रतिफल प्राप्त हुने सम्भव रहेको छ। साथीभाइहरूले पनि राम्रो सहयोग

0: आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आमदानी गसत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: श्रोतृहरूलाई स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845223625 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा अनि परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौँ। 9845223625 नम्बरमा सम्पर्क हुने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
1: नमस्ते गुरुबा।
0: राम्रो बोल्दै हुनुहुन्छ।
1: म धादी फुलेकीबाट सुरु अधिकारी।
0: के अधिकारी? सुरज अधिकारी?
1: शम्भु अधिकारी।
0: शम्भु अधिकारी धादिङबाट? धादिङबाट
1: हजुर
0: हजुर। कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु?
1: हजुर सुन्छु।
0: कसको विषयमा हेराउन चाहनुहुन्छ आज?
1: छोरीको विषयमा गुरुबा।
0: छोरीको जन्मिति भन्नुहोस् त कति हो?
1: छोरीको 2057 साल।
0: 2057
1: कार्तिकको 9 गते।
0: कार्तिकको 9 गते समय भन्नु?
1: बेलुका 4 बजे।
0: के बार पर्छ?
1: हजुर बुधबार पर्छ।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ नानीको?
1: हजुर
0: तपाईँ रेडियोबाट अलिक टाढा जानुहोस् न है।
1: रेडियो मार्ने होइन,
0: तपाईँ रेडियोबाट अलिक टाढा जानुहोस् न। रेडियोमा अरू परिवारले सुन्नुहुन्छ नि तपाईँको मेरो कुरा।
1: हजुर भन्नु त गुरुबा।
0: रेडियो अन गर्नु, नमार्नु रेडियोलाई, खोल्नु
1: गुरुबा। मेरो ब्यालेन्स कम छ, भन्दिनँ म रेडियो बजार सुन्छु गुरुबा।
0: ल तपाईँलाई के सोध्न मन लागेको छ भन्नुहोस् त।
1: यो छोरीको भविष्य बारे सुन्नु मन लागेको छ गुरुबा।
0: ए ल हुन्छ ल हुन्छ, कार्यक्रम सुन्नुहोस् रेडियोबाट, म भनिदिन्छु है।
1: हजुर
0: ल, श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2057 साल कार्तिक कृष्ण पक्षको बुधबार चतुर्दशी तिथिमा जन्म, कन्या राशि पर्दो रहेछ नानीको। कन्या राशि आउँछ, राशिमा कन्या राशि हस्ताको दोस्रो चरण नाम आउँछ, पेट चिरो सबाट नाम आउँछ, षष्ठीका भन्ने नाम आउँछ। आदि नानी देवगण परेको छ नानीको लागि चाहिँ। अब नानीको घातक तिथि भनेको नराम्रो तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा घातक छ, शनिबार घातक, नम्बरमा 12 नम्बर घातक, राशिमा मकर भन्ने राशि घातक छ नानीको। दशा भाग्य ग्रह असाध्य राम्रा छन् नानीका, नराम्रो ग्रह दशाहरू छैन, राम्रा राम्रा ग्रह दशाहरू परेको छ। अलि पेटमा समस्या, पेट दुख्ने समस्याहरू हुन्छ, अनि नानीको सूर्य खराब छ, आँखा टाउको दाँतमा समस्या आउने ग्रहहरू पनि परेको छ। आइतबारको दिन नुन खानु हुँदैन नानीले, आइतबारको दिन नुन नखाने, चोखो खाने, शुद्ध भोजन गर्ने गर्नुपर्छ। पढाइ असाध्य राम्रो हो तर पढाइमा रुचि नहुने भनेर पनि देखाउँछ यहाँबाट हेर्दाखेरि। नानीको विवाहमा दाम्पत्यमा बाधा छ है, एकदम ख्याल गर्नु। विवाहको लागि, दाम्पत्यको लागि, स्वास्थ्यको लागि रत्न कवच लाउनुपर्छ नानीले। विदेश यात्रा राम्रो छ, ठिक छ, ग्रहहरू राम्रा छन्, नराम्रो छैन। उन्नति प्रगति राम्रै हुन्छ नानीको। अहिले दशा नानीलाई उल्का र अर्को बृहस्पति चलिराखेको छ। उल्काले गर्दा काममा कार्यमा रोकावट आउने, बाधा आउने, घर परिवारसँग मनमुटाव हुने दशाहरू पनि नानीको चलेको छ। नानीको ग्रह दशा 29 बिग्रिएको छ, 29 पछि फेरि बिस्तारै बिस्तारै अलिअलि राम्रो हुँदै जाने कुराहरू पनि देखिन्छ नानीको लागि चाहिँ। अरू त्यस्तो नराम्रो छैन। आइतबारको दिन नुन नखाने, आइतबारको दिन माछा मासु अण्डाहरू नखाने, चोखो खाने, शुद्ध भोजन खाने, आइतबारको दिन दाल नखाने, तरकारी र भात खाने, साग भातहरू यस्तै गरी भान्टाहरू खानु हुँदैन है, मुसुरको दालहरू खानु हुँदैन, गहतहरू खानु हुँदैन, अरू कुराहरू खाने। र चोखो खाने दिन चाहिँ फेरि घिउ खानुपर्छ, भुटुन हाल्दा, घिउमा घिउको भुटुन हालेर तरकारी पकाउनु पर्यो, सब्जी है, यी कुरामा ख्याल गर्नु। अरू जस्तो नराम्रो छ नानीको, ठिक छ, राम्रो देखिया छ, उन्नति प्रगति राम्रै हुन्छ, चिन्ता नगर्नुहोस् है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट, अर्को कोही मित्र आइसक्नु भएको छ, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
2: नमस्ते हजुर, नमस्ते।
0: काँडोको बोल्दै हुनुहुन्छ?
2: म नुवाकोटबाट रामचन्द्र है।
0: रामचन्द्रजी नुवाकोट जिल्लाबाट?
2: हजुर हजुर।
0: कस्तो सुन्नुहुन्छ नुवाकोटतिर?
2: म सुन्छु, फोन चाहिँ आउन खोज्छु, कहिले सक्दिनँ, 2 वर्षमा बल्ल बल्ल
0: बल्ल बल्ल आज लागेको छ होइन।
2: 2 वर्ष ट्राई गरेको गर्न चाहिँ, तर रेगुलर गर्न त भ्याइन होइन।
0: हजुर
2: त्यहाँ मिलाएर गर्छु, सुन्छु पनि, रमाइलो पनि लाग्छ, राम्रो पनि लाग्छ।
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोराको विषयमा हेर्न चाहन्छु। अब मेरो चाहिँ कन्ट्री छ, त्यति राम्रो ज्ञान छैन, थाहा छैन।
0: हजुर, छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2076 साल मङ्सिर 12 गते।
0: 2076 मङ्सिरको 12 गते, समय भन्नु?
2: बेलुका 10:52 जन्म भएको चाहिँ थापाथलीमा हो।
0: बेलुका 10:52 होइन?
2: हजुर हजुर।
0: ल ठिक छ, सुन्नुहोस् है त, श्री गणेश आयामा श्रीमती रामानुज आयामा 2076 साल मङ्सिर शुक्ल पक्षको बिहिबार तृतीय तिथिमा जन्म धनु राशि है। मूलको तेस्रो जना नाम आउँछ, छोराको नाम आउँछ भागीरथ भन्ने नाम आउँछ। के नाम राख्नु भएको छ नारायणमा? हजुर हजुर, भबाट नै आउँछ, भागीरथ भनेर आउँछ। आदिनानी राष्ट्रिकरण परेको छ है, आदिनानी राष्ट्रिकरण परेको छ बाबुको, अनि त्यसपछि अलिक छिटो रिसाउने स्वभावको हुन्छ। घातकमा तिथिहरू तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 राशिमा कर्कट भन्ने राशि घातक छ। यो बाबुको ग्रह दशा कालसर्प योग पनि परेको छ, गुरु चन्द्र योग, माङ्गलिक योग पनि परेको छ। पढाइमा अलिक विशेष ख्याल गर्नुपर्छ। पूर्णिमाको दिन व्रत बस्नुपर्ने देखियो, मंगलबारको दिन चोखो खाने, एकादशीको दिन पनि व्रत अन्न नखाने कुरा देखिया छ। अलि सक्ने भएपछि होइन त्यो कुरा गर्नुपर्छ। अहिले ग्रह असाध्यै बिग्रिया रहेछ, शुक्र सीता स्वामी योग चलेको छ। यो स्वामी योगमा पढ्न मन लाग्दैन, भनेको मान्न मन लाग्दैन, टेर्न मन लाग्दैन, अलिक जिद्दी हुन मन लाग्छ, खेलकुदमा धेरै बेसी रुचि हुन्छ, पढाइमा भन्दा साथीको सङ्गत अलिक बेसी हुन्छ। ग्रह बिग्रिया रहेछ छोराको त, अहिलेको लागि चोटपटक लाग्न सक्छ, विशेष सावधान रहनु पर्यो है।
2: हजुर हजुर, अनि यो पछि गएर के होला? यो अब खासै अहिले त ठिकै छ देखिँदाखेरि, तपाईँको भोलि गएर के हुन्छ भन्दा मैले पछिको विषयमा चाहिँ सोध्न खोजेको थिएँ। अलिकति
0: दशाको शान्ति गर्नुपर्ने बेला भएको छ अहिले।
2: हजुर,
0: दशाको शान्तिहरू गराइदिनुहोस्। कालो सर्प योग परेको मान्छेले आफूले गर्न सकेको कामहरू पनि ग्रहले गर्न दिँदैन, रोकावटहरू मात्रै आइरहन्छ, बाधाहरू मात्रै आइरहन्छ है। अलिक छिटो रिसाउन मन लाग्ने ग्रहहरू पर्छ। माङ्गलिकले विवाह दाम्पत्यमा असर गर्छ बाबुको। अब चन्द्र ग्रहणको योग परेको छ, एउटा चाँदीको सिक्री बनाएर घाँटीमा लगाइदिनुहोस् बाबुलाई। पूर्णिमाको दिन सकिन्छ व्रत, नसके चोखो खाने, शुद्ध भोजन गर्ने, बेलुका चन्द्रमालाई यसो जल चढाउन लगाउने, अर्घ चढाउन लगाउने कामहरू गर्न लगाउनुहोस् है, राम्रो हुन्छ। अहिले त बाबु सानै छन्, तपाईँको कन्ट्रोलमा होलान्, पछि गएर कन्ट्रोलमा रहँदैनन् ठुला भएपछि होइन। अलिकति सावधान रहनुपर्छ। यो बाबुको 13 ग्रह शुक्र सीता स्वामी योग, त्यसपछि 13 पुरा भएर 14 लागेपछि सङ्कटा भन्ने ग्रह चल्छ होइन। 24 वर्षसम्म ग्रह राम्रो हुँदैन, त्यसपछि सङ्कटा लागेपछि तपाईँको चाहिँ सङ्कटा लागे सुरु गरेपछि 24 ग्रह राम्रो हुँदैन, त्यही भएर अलिकति सावधान रहनुपर्छ। आफै खोजेर आफै रोजेर भनेको प्रेम विवाह गर्ने, घटबार दाम्पत्यमा असफल गराउने दशाहरू पनि परेको देखिन्छ होइन बाबुको लागि चाहिँ। अब मेरो हिसाबमा चाहिँ बाबुले कालो सर्पको रत्न कवच लाउने होइन, त्यसपछि ग्रह शान्ति गर्ने गर्नुपर्छ। तपाईँले सल्लाह गर्नुहोस्। रत्न कवच तपाईँले आवश्यक पर्यो भने बिहानको तलि 10 बजेपछि फोन गर्नु, दिउँसो तपाईँले अर्डर गर्नुभयो भने उपलब्ध गराउँला, तपाईँलाई म पठाइदिन्छु, तपाईँले पाइहाल्नुहुन्छ है। अरू त्यस्तो नराम्रो छैन, ग्रह राम्रा छन्। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? उहाँको चाहिँ फोन डिस्टर्ब आइरहेको छ, उहाँ चाहिँ रेडियोको नजिक हुनुहुन्छ अथवा कुनै इलेक्ट्रोनिक्स आइटमको नजिक हुनुहुन्छ अनि डिस्टर्ब आइरहेको छ। हजुर हजुर,
3: श्रीमानको
0: बारेमा अघि कहाँ हुनुहुन्थ्यो? रेडियो नजिक हुनुहुन्थ्यो कि टिभीको नजिक हुनुहुन्थ्यो?
3: किचनतिर थिएँ, कोठामा आएर
0: बोलेको। एकदमै डिस्टर्ब आएको थियो त आवाज त। कुन ठाउँबाट बोल्नु भएको? कुन जिल्ला हो पत्रिया भन्ने चाहिँ
3: सिन्धुली
0: ए सिन्धुली जिल्ला कार्यक्रम पत्रिका सुन्नुहुन्छ तपाईँको गाउँतिर दिनदिनै सुन्नुहुन्छ कहिले काहीँ मात्रै
3: दिनदिनै सुन्छु गुरुबा भ्यायो भने कहिले काहीँ चाहिँ कामले गर्दा भ्याउँदैन छुट्छ नभए त जहिले
0: हजुर आज श्रीमानको विषयमा हेर्नुहुन्छ जन्ममिति भन्नुहोस् त कति उहाँको
3: 2049 चार महिना आठ गते
0: साउनको आठ गते के बार पर्छ
3: बिहिबार
0: जन्म समय भन्नु
3: सात बजे
0: अनि कहिलेको सात बजे त बिहानको कि बेलुकाको बेलुकाको सात बजे भन्नु पर्यो नि तपाईँले होइन सात त बिहान पनि बज्छ ल सुन्नुहोस् ध्यान दिएर है श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2049 श्रावण कृष्ण पक्षको बिहिबार नवमी तिथिमा जन्म मेष राशि भरणीको दोस्रो चरण नाम आउँछ लुबाट नाम आउँछ छोरा तपाईँको श्रीमानको लुबाट नाम आएको छ है लक्ष्मण नाम राख्न मिल्छ लुबाट नाम राख्न मिल्छ मध्यनारी नरगण परेको छ श्रीमानजीको चाहिँ घातकमा तिथिहरू छन् प्रतिपदा षष्ठी एकादशी आइतबार घातक मघा नक्षत्र घातक नम्बरमा एक नम्बर राशिमा मेष राशि घातक छ बुढाबुढीको ग्रह मिल्दो रहेछ तपाईँको श्रीमानको बहुविवाहको योग परेको छ सरकारी जागिर असाध्यै राम्रो छ विदेश पनि राम्रो छ आर्मी पुलिसमा भर्ती हुनलाई राम्रो ग्रह दशाहरू परेको छ केमा जागिर खानुहुन्छ सहस्त्रमा बुढाबुढीको ग्रह मिल्दैन
3: मिल्दैन जन्ममिति पनि केही थाहा छैन अनि देखाउनु मिल्छ मेरो
0: जन्ममिति थाहा नभएपछि कसरी हेर्ने ल भन्नुहोस् त अब मैले
3: तपाईँलाई भेटेर यस्तो हातहरू हेरेर मिल्दैन नि हाम्रो केही थाहा छैन अरे मम्मीलाई
0: भेटेर मिल्छ भेट्न त अनि म कहाँ बस्छु मेरो अफिस कहाँ छ थाहा छ
3: भरतपुर
0: होइन तपाईँको म यहीँबाट केही केही कुराहरू भनिदिन्छु तपाईँ रिसाउनुहुन्छ तपाईँ घमण्डी हुनुहुन्छ तपाईँ जित्नै पर्छ तपाईँ यो झगडा गर्ने धेरै उहाँले भन्दा पनि हो कि होइन नानी भन्नुहोस् अब तपाईँ न्यू तपाईँले झगडा गर्नुहुन्न तपाईँ कति धेरै रिसाउनुहुन्छ त्यो कुरो तपाईँलाई थाहा छैन तपाईँले सोध्नुहोस् त अरूलाई तपाईँ एक नम्बरकै घमण्डी हुनुहुन्छ क्या त्यो भएर यो समस्या भइरहेको छ चुप लागेर बस्नु श्रीमानसँग धर झगडा नगर्नु है एउटा आगो भए पनि एउटा पानी हुनुपर्छ पर्छ कि पर्दैन ल भन्नुहोस् त हो त्यो भएर तपाईँको श्रीमानलाई एउटा रत्न कवच पाउँछ हामीसँग त्यो रत्न कवच लगाइदिनु रत्न कवच लगाइदिनु भयो भने श्रीमानको अर्को बिहा पनि हुँदैन अनि तपाईँसँग मिलनसार हुनुहुन्छ राम्रो हुन्छ रत्न कवच लगाउनको लागि चाहिँ 10 बजेपछि फोन गर्नु म बनाएर तपाईँको त्यहीँ घरै पठाइदिउँला लगाइदिनुहोस् उहाँलाई त्यसपछि उहाँलाई राम्रो हुन्छ समस्याहरू आउँदैन बाधा रोकावटहरू आउँदैन तपाईँको श्रीमानलाई पेटमा समस्याहरू हुने दशाहरू छ पेटको रोगी हुने ग्रह दशाहरू परेको देखिन्छ यहाँबाट हेर्दा ग्यास्ट्रिक अल्सर हुने पाइल्सहरू हुने समस्याहरू हुन सक्छ पछि भविष्यमा अलिक सावधान रहनुहोस् विदेश यात्रा राम्रो हुन्छ श्रीमान श्रीमती ग्रह नराम्रो अरू सबै थोक राम्रो छ त हो कि होइन र भन्नु ठ्याक्कै
3: त्यही भएर मैले बिरले अस्तिदेखि फोन लागेको लाग्दैन एकदम दुखी छु
0: दुखी त बुढासँग झडा पर भने दुखी भइहालिन्छ नि तपाईँ पनि दुखी उहाँ पनि दुखी हुनुहुन्छ हो कि होइन
3: उहाँलाई खासै फरक पर्दैन होला
0: किन फरक
3: अब त्यही अब अरू अरू
0: लाई रत्न कवच लगाइदिनुहोस् है नभए उहाँको बहुविवाह हुन्छ अर्को विवाह हुने ग्रह छ त्यस्तो ग्रह त साह्रो पर्यो एकदम सावधान हुनुपर्छ तपाईँले केही गर्नु पर्दैन तपाईँले रत्न कवच उहाँलाई लगाइदिनु
3: है
0: रत्न कवच लगाइदिनु 10 बजेपछि फोन गर्नु रत्न कवचको लागि म बनाएर पठाइदिन्छु रत्न कवच लगाइदिनुहोस् तपाईँ कम बोल्नुहोस् नरिसाउनुहोस् उहाँ रिसाउनु भयो भने बोल्दै नबोल्नु तपाईँ पनि उहाँसँग उहाँ रिसाएको बेलामा तपाईँ बोल्नु भयो भने तपाईँलाई ग्रह चढिहाल्छ फेरि ग्रह लागिहाल्छ ग्रह लागि त्यही भएर भनेको मैले किन ठुलो झगडा पर्यो त के कारणले ठुलो झगडा पर्यो त भन्नुहोस् त ल एउटा मात्रै बोल्ने हो भने
3: झगडा नराम्रो कुरा गरेर गाली गरेर गर्नुहुन्छ क्या
0: उहाँको ग्रह त्यस्तो छ अलिक छिटो रिसाउने स्वभावको त हुनुहुन्छ उहाँ है तर तपाईँ पनि छिटो रिसाउनुहुन्छ तपाईँ पनि कम गीतै हुनुहुन्न होइन तपाईँले सोध्नुहोस् त आफ्नो बुवा आमालाई सोध्नुहोस् सासू ससुरालाई सोध्नुहोस् होइन अलि म कतिको रिसाउँछु भनेर सोध्नुहोस् त आफूले आफूले म धेरै रिसाउँछु जस्तो लाग्दैन अरे क्या त्यही भएर रिसाउनुलाई चाहिँ बन्द गर्नुहोस् है आजबाट नरिसाउनु रिसाउनु भयो भने तपाईँ घर बिग्रिन्छ यो तपाईँसँग उहाँको सम्बन्ध सकिन्छ त्यही भएर नरिसाउनु होला रिसाउनु हुँदैन है त्यही भएर तपाईँको चाहिँ के भन्छ भन्दा रहेको र चाहिँ सहेको काहीँ पनि जाँदैन अरे खेर जाँदैन रहेको केही कुरा रह्यो भने खेर जाँदैन हो कि होइन
3: अनि
0: सहेको कुरा पनि खेर जाँदैन क्या सहन सक्नुपर्छ सहनशीलता हुनुपर्छ नारी भनेको त सहनशीलता हुनु पर्यो नि होइन अब सहनशीलता त पुरुष पनि हुनुपर्छ तर महिलाहरू धेरै सहनशीलता हुनुपर्छ किनकि महिला भनेको पृथ्वी हुन् होइन माता हुन् आदि शक्ति रूपमा हामीले बुझ्न सकिन्छ त्यो भएर पृथ्वी धरती भनेको दिशा गरे पनि पिसाब गरे पनि लातारी हाने पनि खने पनि जोते पनि होइन
3: बन्नु कारण अरूसँग सम्बन्ध बनाउँदै त्यही हो अरू त केही पनि होइन
0: हो त्यस्तो छ अब सम्बन्ध अरूसँग बढाउनु भएन होइन गर्नुपर्छ अरू त्यस्तो नराम्रो अरू त्यस्तो नराम्रो छैन ठिकै छ राम्रै छ ग्रहहरू तपाईँको श्रीमानको अरूसँग सम्बन्ध छ त्यो तपाईँको ग्रहले गर्दा यस्तो भएको त्यही मैले भने त बहुविवाहको योग पहिला छ तपाईँको श्रीमानको भनेर रत्न कवच लगाइदिइहाल्नुहोस् तुरन्तै ढिला नगरिकन तुरन्तै लगाइदिनुहोस् है बुढाबुढी लाउनुहोस् राम्रो हुन्छ समस्या आउँदैन
3: मलाई पनि लाउनु
0: पर्छ दुवै लाउनु पर्यो एउटा मात्रै तिमी तपाईँको चाहिँ कम भएर भयो त दुइटै कम हुनु परेन
3: हाम्रो मम्मीलाई गुरुलाई केही थाहा छैन जन्म मिति अरे त्यही भएर
0: थाहा हुनै पर्दैन मैले हेरिसकेँ तपाईँको श्रीमानकोबाट तपाईँ दुवैजना श्रीमान श्रीमतीले नि दुवैजनाले रत्न कवच लगाइहाल्नुहोस् तुरुन्तै अब उहाँले लगायो भन्दा उहाँले मान्नुहुन्न फेरि लगाउनुलाई है तपाईँले चाहिँ उहाँको रत्न कवच किनेर उहाँको कपडामा बाँधेर राखिदिनुहोस् बिस्तारै बिस्तारै ग्रह दशाहरू चाहिँ राम्रो हुँदै जान्छ अनि जोसँग बोल्नुहुन्छ उहाँसँग सम्बन्ध छुटेपछि ओहो मेरो श्रीमती कति राम्री भन्दै आइहाल्नुहुन्छ क्या फेरि बुझ्नुभयो यो कुरा गर्नु अरू त्यस्तो नराम्रो छैन ग्रहहरू ठिक छ विवाहको लागि अरू विवाह र दाम्पत्य नराम्रो छ अरू सबै थोक राम्रो मान्छे हेर्छौँ कति राम्रो तपाईँभन्दा कति धेरै राम्रो हुनुहुन्छ हो कि होइन हो अनि तपाईँ पनि उहाँको रूप देखेर मक्कै पर्नु भयो पहिला अनि झगडा गर्नु हुँदैन फेरि अर्कोले आफ्नो मान्छे अर्कै लगिदियो भने फेरि के गर्ने हेर हेर हुँदैन त आजदेखि झगडा गर्ने कि नगर्ने ल उहाँ रिसाउनु भयो भने नरिसाउनुहोस् न मेरो बुढा भनेर फकाउनु पर्यो नि त श्रीमानलाई फकाउनुहोस् न है अनि उहाँ रिसाएर रिसबाट उहाँको रिस हटिसकेपछि अनि उहाँलाई भन्नुहोस् गर्नुहुन्छ किन नगर्ने तपाईँको पनि माया बेसकन गर्नुहुन्छ रिसाएको बेलामा अनि तपाईँ धेरै बोल्नुहुन्छ तपाईँ बोलिसकेपछि यो यस्तै रहेछ योसँग जति सम्झायो यो सम्झिन्न भनेर तपाईँसँग वाक्क हुनु भएको हो क्या बुझ्नुभयो त्यो भएर तपाईँ नरिसाउनुहोस् है आजदेखि उहाँले फोन गर्नुभएको थियो सिन्धुली जिल्लाबाट आफ्नो श्रीमानको विषयमा हेराएर गइसक्नु भएको छ जे आउँछ चिनामा त्यसकै विषयमा जानकारी गराउने गरेको छु मैले राम्रो भने भनेर मक्क पर्ने नराम्रो भनेर रिसाउने चाहिँ नगर्नु होला किनकि तपाईँहरूको लागि भनेको मैले है 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ हजुर नमस्ते
4: नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
4: गोर्खा पालङटारबाट
0: गोर्खा पालङटारबाट शुभ नाम तपाईँको भन्नुहोस् त प्रदीप दवाडी गोर्खा पालङटारबाट कसको विषयमा हेर्न चाहनुहुन्छ
4: मेरो छोरीको विषयमा
0: नानीको जन्ममिति भन्नुहोस् त कति हो
4: 2073
0: 2073 साल
4: असार 20 गते
0: असार महिना 20 गते
4: पार चाहिँ मलाई त्यति थाहा भएन
0: समय भन्नु
4: राति 12 बजेपछि अनि 21 गते भनौँ न 12 बजेपछि
0: 12 बजेपछि कति समय कति
4: 12 बजेपछि लगतै 12 बजेपछि 12:05
0: अनि पढ्न मन लाग्दैन गुरु चान्ना योग परेछ पढ्दा पढ्दै विवाह हुने आफै रोजेर आफै खोजेर त्यस्तो ग्रहहरू पर्छ है त्यो भएर अलिकति सावधान तपाईँले यो कुरामा के कुरामा सावधान हुनु पर्यो भन्दा विवाहको लागि चाहिँ सावधान हुनुहोस् अरू त्यस्तो नराम्रो छैन छोरीको ग्रह दशा भाग्य राम्रो छ समस्या छैन माघी विवाह नै गर्नुपर्छ प्रेम विवाह गरिने भने पछि पछुतो हुन्छ उनलाई पनि तपाईँलाई पनि है त्योभन्दा पहिला राम्रो उपाय के हुन्छ भन्दा रत्न कवच लगाइदिनु माङ्गलिकको मान्छेको रत्न कवच लगाइदिनु भयो भने अनि त्यसपछि नानीको ग्रह दशाहरू राम्रो हुन्छ समस्या हुन्छ प्रेम हुँदैन प्रेम विवाह हुँदैन प्रेम विवाह गर्नुपर्छ भने मनमा ख्याल आउँदैन साथीको संगत नराम्रो नराम्रो साथीको संगत हुँदैन मान्छे बिग्रिने मान्छेको संगतले साथीको संगतले हो कि होइन त्यो भएर साथीको संगत कस्तो गर्छन् के गर्छन् भन्ने कुराहरू चाहिँ छोरीको बारेमा तपाईँले एकदम याद गर्नुपर्छ तपाईँ घर बस्नुहुन्न भने श्रीमतीलाई भन्नुहोस् ल एकदम ख्याल गर्नु ग्रह बिग्रिएको छ अरे नानीको नानीको स्वभाव राम्रो भए तापनि मान्छे बिग्रिने साथीको संगतले हो कि होइन ल भन्नुहोस् त त्यो भएर एकदम ख्याल गर्नुपर्छ अहिले यो समय नानीको लागि ग्रह राम्रो छैन 20 वर्षसम्म ग्रह राम्रो छ उमेर 20 सम्म राम्रो छैन 20 पछि नानीको लागि राम्रो हुन्छ समस्याहरू आउँदैन बाधाहरू आउँदैन अब झन प्रतिदिन ग्रह बिग्रिँदै गएको छ दलदलमा फस्ने ग्रह दशाहरू चलिरहेको छ एकदम ख्याल गर्नुहोस् है
4: मोबाइल चलाउनु दिनु भएन
0: अहिले मोबाइल चलाउने उमेर पनि होइन नानीको होइन अनि त्यसपछि नानीलाई साथीको घरतिर जान दिनु भएन जस्तै बेलुका साँझमा घरबाट बाहिर जान दिनु भएन अलिक कन्ट्रोल गर्नु पर्यो यो समय भनेको नानीको ग्रह बिग्रिने बेला छ नानीको उमेर बिग्रिने पनि उमेर छ होइन शनि भन्ने ग्रह चलाएको छ क्या शनिले त खतम बनाउँछ मान्छेलाई फेरि माङ्गलिक परेको छ नानी होइन अब हाम्रो नानीको स्वभाव कस्तो छ भन्दा छोरी मान्छे भए तापनि छोरा खालको स्वभाव छ तपाईँले पनि त्यो महसुस गर्नुभएको होला है त्यो भएर एकदम ख्याल गर्नुहोस् अरू त्यस्तो नराम्रो छैन अरू त स्पेसल छ नानी ग्रह दशा राम्रा उन्नति प्रगति राम्रो गरेपछि भविष्यमा सरकारी जारी खाने देश विदेश यात्राहरू राम्रो हुने दशाहरू परेको छ यिनको पढाइ र विवाहमा राम्रो छैन अरू सबै थोक राम्रो छ यिनको लागि चाहिँ माङ्गलिकको रत्न कवच तुरुन्तै बनाएर लगाइदिनु पर्छ सम्पर्क गर्नुहोस् म बनाएर पठाइदिन्छु लगाइदिनुहोस् त्यसपछि चिन्ता गर्नु पर्दैन ढुक्क हुनुहोस् है त
4: हुन्छ हुन्छ
0: अरू केही छ सोध्न मन लागेको कुरा अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा भनेर सोधेको मैले
4: हुन्छ हुन्छ हजुर छैन हजुर
0: उहाँले फोन गर्नुभएको थियो गोर्खा पालनटारबाट फोन गर्नुभएको थियो छोरीको विषयमा जानकारी लिएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 9845175223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु फोन गर्दा साल महिना गते र समय चाहिँ जानकारी तपाईँले गराउनुहोला साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु भन्दै कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भइराखेको छ भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब ढिला नगरिकन कार्यक्रमको विशेष प्रश्नोत्तर तर्फ लागौं। आजको कार्यक्रममा हामीले धर्मशास्त्र बाइबलमा आधारित रही तपाईहरूले नै पठाउनु भएका जिज्ञासा तथा प्रश्नको उत्तरहरू समेट्ने हाम्रो छुट्टै सेगमेन्ट जीवनको वचन प्रश्नोत्तर लिएर आएका छौं। अब प्रस्तुत छ प्रश्नोत्तर सेगमेन्ट।
1: जय मसीह अनि नमस्कार यहाँहरू सम्पूर्णलाई, म प्रस्तुत गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको एउटा महत्वपूर्ण श्रृंखला हो प्रश्नोत्तर श्रृंखला, र आजको कार्यक्रम जीवनको वचनको यो प्रश्नोत्तर श्रृंखलामा हामीसँग तपाईँका विभिन्न मनमा लागेका जिज्ञासा तथा प्रश्नहरू हामीले आजको यस कार्यक्रममा जोन एम पिटर मेमोरियल ट्रेनिङ सेन्टरका प्रधानाध्यापक सुमन राईज्यूसँग तपाईँका प्रश्न हुनेछन् र उहाँको उत्तर हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गर्नेछौ। सर, तपाईँलाई स्वागत छ।
2: हुन्छ, जय मसी।
1: अहिले आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: हजुर, म एकदमै आराम छु प्रभुको अनुग्रहमा।
1: अहिले जोन एम पिटर ट्रेनिङ सेन्टरमा तालिम केन्द्रमा कसरी पठन पाठनहरू अगाडि बढ़िरहेका छन्?
2: अहिले हाम्रो राम्रो भइरहेछ, त्यो द्रुत गतिमा नै गइरहेको छ। सबै विद्यार्थीहरूले एकदमै राम्रोसँगले परमेश्वरको वचनलाई अध्ययन गरिरहनु भएको छ।
1: हजुर, हुन्छ, हामी सिधै कार्यक्रममा अगाडि बढ्नेछौँ। तयार हुनुहुन्छ?
2: एकदमै।
1: कार्यक्रम यो जीवनको वचनको प्रश्नोत्तर श्रृङ्खलामा विशेष गरी विभिन्न समसामयिक प्रश्नहरू र विशेष गरी बाइबल जोन एम पिटर ट्रेनिङ सेन्टरमा तालिम केन्द्रमा कसरी पठन पाठनहरू अगाडि बढ़िरहेका छन्?
2: अहिले हाम्रो राम्रो भइरहेछ, त्यो द्रुत गतिमा नै गइरहेको छ। सबै

0: हामीले सम्बन्धित प्रश्नहरू लिएर आएका छौँ र ती प्रश्नहरूको जवाफ दिनुको लागि हामीले हजुरलाई निम्ति आएका छौँ। हामी प्रश्नमा लाग्नेछौँ। यो प्रश्न चाहिँ अलि फरक ढङ्गले चाहिँ सोधिएको छ। यो पश्चाताको कुरा गरिएको छ, विशेष गरी हाम्रो जीवनमा उद्धार र मुक्तिको लागि पश्चाताप कतिको आवश्यक छ र किन आवश्यक छ भन्ने सवालमा तपाईँले के भन्नुहुन्छ? यसमा
1: पश्चाताप एउटा बाइबलीय कन्सेप्ट हो अथवा बाइबलीय सत्यता भनौँ। इट इज एन एब्सोल्युट ट्रुथ रिपेन्टेन्स है। पश्चाताप एकदमै यो अपरिहार्य र एउटा विषयगत मात्र नभएर एउटा विषयगत एउटा सत्यता एब्सोल्युट ट्रुथ हो। किनभने पश्चाताप मानिसको जीवनमा अपरिहार्य छ, किनकि पश्चातापले अनि पुनर्स्थापना ल्याउँदछ। पश्चातापले अनि मानिसको सम्बन्ध परमेश्वरसँगको सम्बन्धलाई स्थापित गर्दछ, पुनर्स्थापित गर्दछ। किनकि पश्चाताप भन्ने कुरा बाइबलमा हामी प्रशस्तै हामी पाउँछौँ। दाउद पापी, उसले पाप गरे है, उसले पापमै जीवन बिताए, तर पनि त्यो पछि उस त्यतिकै बसेर तर ऊ एउटा पश्चाताप गरेर फेरि पनि अनि परमेश्वरसँग उसले सम्बन्ध गाँसे, पुनस्थापना गरेर पछि परमेश्वरले भन्नुहुन्छ कि मेरो हृदय पछिको मान्छे, अ म्यान आफ्टर हिज ओन हार्ट होइन। त्यस्तै गरी तपाईँले हेर्नुभयो भने अनि हामीले अर्को क्यारेक्टर अथवा अर्को व्यक्ति हामीले देख्न सक्छौँ, पत्रुस, जो यीशु ख्रीष्टको एकदमै नजिकको एउटा चेलाको रूपमा मानिन्छ। पत्रुसले पनि यति उसले डरलाग्दो काम गरे, यीशुलाई तीनपल्टसम्म इन्कार गरे है, तर ऊ त्यतिकै पछुताएर चाहिँ बसी मात्रै रहेन तर पश्चाताप गरे। साँचो हृदयको पश्चाताप नै अनि साँचो हृदयको पश्चाताप नै परमेश्वरसँगको एउटा पुनर्स्थापना हो, मिलन हो त्यो। त्यसले गर्दा बाइबलले हामीलाई एकदमै पूरा रूपले हामीले त्यो रिमेडी भन्छ नि अथवा के भने पुनर्स्थापनाको लागि कुनै एउटा हामीसँग त्यसको एउटा दबाई औषधि छ भने त्यो पश्चाताप हो होइन। विश्वासीको जीवनमा झन् पटक पटक भइरहनुपर्छ, लड्छौँ हामी, पश्चाताप नै हो त्यसको रिमेडी। हामी कतै चुक्छौँ, त्यसको रिमेडी औषधि पश्चाताप नै हो। पश्चाताप भन्ने कुरो चाहिँ हाम्रो जीवनको एउटा अपरिहार्य र एउटा एकदमै हाम्रो पेरिफेरीमा अनि बसिरहने त्यो एउटा सत्यता हो।
0: जस्तो जो चाहिँ ख्रिस्टलाई चिनेका छैनन्, परमेश्वरलाई भर्खरै मात्रै उहाँ चाहिँ मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भनेर चिनेका मानिसहरू हुनुहुन्छ, उहाँले चाहिँ के विषयमा चाहिँ पश्चाताप गर्ने, खासमा किन चाहिँ पश्चाताप गर्ने? कहिलेकाहीँ चाहिँ भनिन्छ नि, मैले जिन्दगीभर केही पापै गरेको छैन, म चाहिँ पापी नै होइन, तर पनि हामीले चाहिँ ल परमेश्वरलाई चिन्यौँ भने त्यो मान्छेले के कुरालाई सम्झिएर चाहिँ त्यो म चाहिँ यस्तो छु अथवा भनेर त्यो पश्चाताप गर्नुपर्ने कारणहरू के हुन् त? पहिलो पटक यीशु ख्रीष्टलाई चिनेको मान्छेहरूको लागि
1: बहुतै राम्रो प्रश्न गर्नुभयो। यो यीशु ख्रीष्टलाई चिन्नु अनि त्यसपछिको बाँकी जीवन उहाँसँगको एउटा सामिप्यतामा रहनु, उहाँसँग हिँड्ने, उहाँसँगै जीवन जिउने भन्ने कुरा चाहिँ यो एउटा शान्ति कुरा होइन, ख्यालतटको कुरा होइन। अनि जो कोही मान्छेले पश्चाताप गर्न सक्दैन, किन सक्दैन भने त्यहाँ पनि एउटा सत्यता छ। जब पवित्र आत्माले मानिसको हृदयलाई छुन्छ है, त्यो एउटा सत्यता छ एउटा है। अनि मानिसको हृदयलाई छुन्छ, जब मानिसले सुसमाचार ग्रहण गर्छ, उसले सुन्छ अनि यीशु ख्रीष्टको बलिदानको बारेमा सुन्छ, त्यति बेला चाहिँ उसको हृदयलाई छुने काम चाहिँ पवित्र आत्माको हामीलाई रोमीको पत्रले भन्छ। अनि जब उसले सुनेका कुरालाई हृदयमा पुर्याउने काम चाहिँ पवित्र आत्माको, जब पवित्र आत्माको त्यो शक्तिले चाहिँ उसको हृदयलाई छुन्छ, त्यति बेला चाहिँ उसको जीवनमा चाहिँ उसले सबै पाप कर्महरू, उसले गरेका दुष्कर्महरू, उसले जीवनमा गरेका हरेक कैयौं कुरा जो परमेश्वरको विरुद्धमा गरेका कुराहरू छर्लङ्गै देख्छ। त्यसपछि चाहिँ उसको जीवनमा मलाई चाहिँ मुक्तिदाताको खाँचो रहेछ भन्ने कुरा चाहिँ महसुस हुन्छ। त्यो चाहिँ हृदयबाटको महसुस हो। त्यसपछि चाहिँ उसले चाहिँ भक्कानो परेर चाहिँ के गर्छ अनि मलाई मुक्तिदाताको खाँचो रहेछ भनेर चाहिँ त्यति बेला चाहिँ पश्चाताको, साँचो पश्चाताको प्रक्रिया सुरु हुन्छ।
0: जस्तो म यहाँनिर एउटा कुराहरू जोड्न चाहेको, हामीले अहिले हाम्रो कार्यक्रम सुन्ने सबै क्रिस्चियन हुनुहुन्न अथवा परमेश्वरलाई विश्वास गरेका मान्छे हुनुहुन्न, धेरैजना हामी हाम्रो यो क्रिस्चियन समुदायको बारेमा नबुझेको मान्छे पनि हुनुहुन्छ होला।

0: उहाँहरूले अथवा सबै मानिसहरूले चाहिँ जसले प्रभु परमेश्वरलाई चाहिँ चिनेका छैनन् उहाँहरूले चाहिँ पश्चाताप गर्न किन आवश्यक छ, अथवा उहाँहरू त कतिपय भन्नुहुन्छ मैले त जीवनभरि पाप नै गरेका छैन, मैले कुनै पनि खालका कसैलाई मन चित्त दुखाएको छैन, कुनै मैले चाहिँ सानो किरा फट्याङ्ग्रा नै मारेको छैन, अथवा यस्ता खालका कुराहरू मैले केही पनि गरेका छैन, म किन पश्चाताप गर्नु भन्ने खालका उहाँहरूले कुरा गर्नुहुन्छ भने त्यसमा तपाईँले के भन्नुहुन्छ?
1: सबभन्दा ठुलो कुरा त अब हामीले पाप गरेकै छैन भनेर कसरी भन्न सक्छौँ होइन? पाप भन्ने कुरा त के छन् अनि हाम्रो त एकदमै वरिपरि सेरोफेरोमै हामी गरिरहेको हुन्छौँ, किनकि बाइबलले त जुन कुरो चाहिँ परमेश्वर को त्यो स्ट्यान्डर्डमा पुग्दैन, परमेश्वरको जुन एउटा परमेश्वर चाहे जस्तो जीवनमा पुग्दैन भने त्यो त पाप हो। हामी हाम्रो सोचले पाप गर्छौँ, किनकि मानिस एउटा व्यक्ति हो, उसँग सोच छ, इन्टलेक्ट छ, उसँग विल पावर छ, उसँग आफ्नो के अरे इच्छा शक्ति छ, उसको इमोसन छ, भावना छ, यी कुरा भएर यी सबै व्यक्तिमा भएको एउटा व्यक्तित्व हो। अनि यो व्यक्तित्वले त जहिले पनि पाप गर्छ, मान्छेले सोचमा पाप, कसैको धनलाई लोभ गर्नु त्यो पनि पाप भन्छ बाइबलले, कुनै उसलाई देखेर आँखाको अभिलाषा गर्नु त्यो पनि पाप भन्छ होइन? उसले पाप भन्नाले गएर कसैलाई मार्नै पर्छ भने छैन, तर उसलाई रिस उठ्नु उसको बारेमा है, उसको बारेमा गलत कुराहरू आफ्नो मनमा सोच्नु, यी सबै सोचबाट पनि पाप हुन्छ। हाम्रो हेराइबाट पनि हाम्रो अभिलाषाको नजरले हेर्छौँ भने त्यो पनि पाप हुन्छ।
0: भनेपछि यहाँनिर रोमीको पुस्तक जोडियो, रोमीको 3:23 हामी जन्मजातै पापी छौँ भन्ने छ। हामी बाई बर्थ हामी चाहिँ नेचर नै मान्छेको नेचर एउटा प्रकृति नै पापी हो भन्ने कुरा गर्नुभयो। यसको चाहिँ अब पश्चातापको कुराहरू जोडी गर्दाखेरि चाहिँ पाप पनि सँगै आउँछ, पापको नै पश्चाताप गर्नुपर्छ भनिन्छ। मान्छेले चाहिँ जीवनमा अघि मैले अघिकै प्रश्नमा फेरि आउन चाहे जस्तो मैले म पापी छु भनेर चाहिँ कसरी चिन्ने, अथवा मैले पश्चाताप चाहिँ किन गर्नुपर्छ भन्ने कुरा चाहिँ मान्छेले के कारणले अथवा कुन एउटा त्यो पोइन्टले चाहिँ रियलाइज गर्ने के भन्न चाहनुहुन्छ यसमा?
1: मैले अघि भनेकै कुराहरू आउँछ। उसले जबसम्म उसको जीवनमा सुसमाचारको शक्तिले काम गर्दैन तबसम्म उसले देख्न सक्दैन होइन, उसले बुझ्न सक्दैन कि म पापी छु र मलाई मुक्ति दाताको खाँचो पर्छ भन्ने उसको जीवनमा बुझ्नै गर्दैन। किन उसले त के गर्छ, विद्रोह गर्छ नि। जो मान्छे चाहिँ अनि परमेश्वरमा छैन ऊ त परमेश्वरको विरोधी जस्तो हो नि त
0: हजुर।
1: अनि त्यसले गर्दा उसले त कहिले पनि त्यो साँचो कुरो सत्य कुरो सुन्न चाहन्न, अनि त्यसले गर्दा आफ्नै कुराहरूमा हिँड्दछ। त्यसले गर्दा पनि अनि अब सुसमाचार सुन्नुपर्छ पहिला कुरो होइन, रूपमा पनि फलेको फल छ भने टपक्कै खाना भएन नि। पहिला त्यसलाई हेर्नु पर्यो, त्यसलाई बुझ्नु पर्यो त्यो कहाँबाट आएको रहेछ, त्यसको जरा कहाँ रहेछ, त्यसको त्यो विषाक्त छ कि विषालु छ कि अविषालु छ कि, त्यसलाई खाँदाखेरि त्यसले के दिन्छ त्यो हेर्नु पर्यो। सोही परि सुसमाचार पनि सुन्दैमा केही हुँदैन, पहिलो सुरु सुनाउँदाखेरि ध्यान दिएर सुन्नु पर्यो है, अनि सत्यता के रहेछ बुझ्नु पर्यो, अनि त्यसपछिको दोस्रो काम चाहिँ अब परमेश्वरले नै अनि डोर्याउनुहुन्छ उहाँलाई।
0: अब क्रिस्चियनको जीवनको पश्चातापको कुरा गरौँ भने त अघि हजुरले सुरुमा नै यो कुराहरू ल्याउनुभयो, विश्वासीको जीवनमा पनि पश्चाताप निकै नै आवश्यक छ भन्ने कुरा गर्नुभयो। यो चाहिँ एउटा उद्धारसँग जोडिने हो, क्रिस्चियन भइसकेपछि पनि उसले निरन्तर पश्चाताप गर्नु आवश्यक छ। यदि पश्चाताप गरेन भने चाहिँ त्यहाँनिर एउटा केही न केही कन्सिक्वेन्सेस आउँछ अथवा परिणाम भोग्नुपर्छ भन्ने खालको कुरा हो कि के हो, बाइबलले चाहिँ के भन्छ त्यसमा?
1: यो चाहिँ शुद्धिकरणको जीवन जिउनलाई, पवित्रीकरणको जीवन जिउनलाई पश्चातापको खाँचो पर्छ। एउटा विश्वासी पूरा रूपले क्रिस्चियन भइसकेपछि
0: हजुर,
1: ओ प्रभुलाई विश्वास गरिसकेपछि पनि ऊ चाहिँ एकदमै सधैँ है एकदमै के स्वर्गदूत जस्तो पापै नगर्ने गर्नै नसक्ने त्यस्तो हुँदैन। उसको जीवनमा आइरहन्छ है तितामिता पलहरू, कहिले लड्छ कहिले उठ्छ, आरोह अवरोहहरू आइरहन्छ, कहिले विलापको बेसी भएर जानुपर्छ, कहिले उचाइमा जानुपर्छ, अनि परमेश्वरसँगको जुन एउटा आत्मिक एउटा स्थिति पनि उसको जीवनमा तलमाथि हुन सक्दछ। त्यसले गर्दा चाहिँ स्थिरताको लागि र एउटा फ्रुटफुल जीवन जिउनको लागि है, अथवा भनौँ न एउटा परिपूर्णताको जीवन होइन, एउटा पूर्णताको जीवन जिउनको लागि उसको जीवनमा पश्चाताप चाहिँ एकदमै महत्त्वपूर्ण छ। किनकि पश्चातापले चाहिँ मैले अघि भने परमेश्वरसँगको घनिष्ठता सम्बन्ध र उहाँको मार्गहरू खोज्ने है, उहाँको अनि अभिप्रायहरू बुझ्ने त्यो अनि सम्बन्धलाई स्थापित गर्दछ।
0: कतिपय विश्वासीहरू चाहिँ विभिन्न खालका अघिले अघि हजुरले पनि भन्नुभयो विश्वासी भइसकेपछि अथवा चर्चमा आइसकेपछि पनि मान्छेको जीवनमा आरोह अवरोह धेरै नै उतार चढावहरू आउँछ मान्छेहरू आफूले नसोचेको पापहरू पनि गरिरहेको हुन्छ आफ्नो जीवनमा जसले गर्दाखेरि उनीहरूलाई अलिकति परमेश्वरबाट टाढा टाढा लगिरहेको अवस्था पनि हामीले पाउँछौँ कतिपय त बिस्तारै परमेश्वरको नजिक आउन छोड्ने मण्डलीहरू चर्चहरूमा आउन छोड्ने विश्वासीहरूको सङ्गत गर्न छोड्ने त्यस्तो हुँदै एउटा संसारिक जीवनमा फर्किरहेको अवस्थाहरू हामी पाउँदछौँ एउटा त्यो स्टेजमा गइरहेको अहिले कतिपय हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ होला यो समयमा चाहिँ जसले चाहिँ पापहरू गरिरहनु भएको हुन्छ आफ्नो जीवनकालमा क्रिस्चियनहरूले उहाँहरूको जीवनमा पश्चाताप कतिको महत्वपूर्ण छ र उहाँ फर्किनु किन आवश्यक छ अथवा पश्चाताप गरेर चाहिँ परमेश्वरको नजिक आउनु किन आवश्यक छ
1: अब यो चाहिँ एकदमै प्रश्न आइरहने प्रश्न हो निकै महत्वपूर्ण छ यो है किनभने अब ब्याकस्लाइडको जीवन जिउने विश्वासलाई त्यागेर हिँड्ने अनुग्रहलाई त्यागेर हिँड्ने कतिपय हुन्छन् है ढिट आफ्नै ढिटमा हटी भएर हिँड्ने है त्यसको तर उनीहरू फर्केर आउनु पर्दछ किनकि परमेश्वर सधैँ फर्केर बस्ने परमेश्वर हुन्छ होइन अंगालोमा अनि के भन्छ उहाँ चाहिँ अंगालो हाल्न चाहन्छ भनौँ न जीवनमा निराशा भएका मानिसहरू कतिपल्ट अगुवाहरूको जीवन देखेर कतिपल्ट अनि आफूले भनेको जस्तो प्रार्थनाको उत्तर नहुँदा कतिपल्ट कसैसँग चित्त दुखेर त्यो एकदमै फ्रस्ट्रेट भएर चाहिँ चर्चै नजाने विश्वास नै छोडेर हिँड्ने है त्यस्ता व्यक्तिहरू हुन्छ जीवनमा कतिपल्ट दुःखहरू पनि आएको हुन्छ मृत्यु आफ्नो मान्छेहरूको मृत्यु भएको कारणले गर्दाखेरि पनि मेरो परमेश्वरले मलाई वास्ता गरेर भनेर त्यो एउटा चित्त दुखाएर गएकोहरू हुन्छ उनीहरूलाई पनि एउटा आह्वान गर्न चाहन्छु उनीहरू पनि फर्केर आउनुपर्छ किनकि परमेश्वर सधैँ फर्किने परमेश्वर है परमेश्वर अनुग्रही जसरी एउटा त्यहाँनिर हराएको छोरा पुत्रको दृष्टान्त जस्तै ऊ भएर गए पनि पिताले चाहिँ सधैँ हेरिरहने होइन फर्किरहने किनभने आफ्नो बुवाले आफ्नो छोराछोरीलाई के गर्छ जतिसुकै मन दुखाएर गए पनि होइन ठुस्किएर गए पनि अनि हुर्की देखाएर गए पनि अथवा जे जस्तै अवस्थामा भए पनि आफ्नो बुवामा सधैँ पर्खिने परमेश्वर त्यस्तै परमेश्वर पनि आमा बुवा जस्तै हुनु
0: रिपेन्टेन्सको कुरा गर्दाखेरि पाप पनि जोडेर आउने भयो अघि पनि मैले भने विश्वासीहरूले पाप गर्दै जानुभयो विभिन्न खालका तौरबाट जानेर नजानेर मैले अघि पनि यो प्रश्न सोधेको थिएँ अझै मैले यसमा थोरै क्लेरिफाइ अथवा अलिकति स्पष्ट हुन चाहेँ विश्वासीहरूले पाप गर्यो भने के हुन्छ अथवा परमेश्वरको सामु अयोग्य नै ठहरिने हो त भन्ने प्रश्न फेरि मैले गर्न चाहे
1: अब यो प्रश्न किन चाहिँ महत्वपूर्ण छ भने अब अयोग्यता र योग्यता भनेको के हो त है योग्यता भनेको जुन दिन यीशुलाई ग्रहण गर्छ रोमी के अरे युहन्ना एकको 12 अनुसारले उनीहरू चाहिँ परमेश्वरको सन्तान बन्दछ स्वत परमेश्वरको सन्तान बन्दछ है त्यही दिन चाहिँ उनीहरूको रिजेनरेसन हुन्छ परमेश्वरको घरमा उसको आत्मिक जन्म हुन्छ अनि यो सन्तान कति महत्वपूर्ण छ के एउटा छोराले है पाप गर्दैमा के ऊ चाहिँ त्यो बाउआमाको अयोग्य हुन्छ त छोरा होइन ऊ त त्यो छोरै रहन्छ उसको त्यो जुन योग्यता छ नि त्यो त सधैँ रहिरहन्छ नि होइन
0: जुन स्थान दिएको छ एउटा
1: पोजिसन
0: अधिकार भनौँ न छोराको अधिकार
1: अधिकार छ अधिकार छ मर्यादा छ त्यो त सधैँ रहिरहन्छ नि तर त्यो छोरा कतिको आज्ञाकारी हुँदाखेरि उसलाई कतिको जीवनमा फ्रुटफुल हुन्छ अथवा फलदायी हुन्छ र त्यो छोरा जसले चाहिँ आमा बुवालाई नटेरेर है एकदमै ऊ आफू खुसी हिँड्छ त्यसको परिणाम दुष्परिणामहरू के हुन्छ त्यो पनि त छ
0: हजुर हजुर
1: होइन हजुर त्यस्तै हो हामी हाम्रो मर्यादा भनेको यीशुमा हो हाम्रो परिचय भनेको यीशुमा हो
0: त्यसकारण चाहिँ हामी यदि क्रिस्चियन छौँ तर आफ्नो एउटा जीवनकालमा कुनै कारणवश अथवा विभिन्न तौरबाट हामी पापमा छौँ पापमा फसिरहेका छौँ भने पनि फर्किएर परमेश्वरमा आउनुपर्छ हामी चाहिँ पश्चातापी हृदय लिएर परमेश्वरमा आउनुपर्छ र जसले चाहिँ हाम्रो घरमा परमेश्वरले जहिले पनि एउटा चाहिँ हामीलाई अंगालो हाल्नको लागि तयार हुनुहुन्छ भन्ने कुरा गर्नुभयो यसमा अन्तिममा के भन्न चाहनुहुन्छ रिपेन्टेन्सको सवालमा
1: यिनै कुराहरू छ जीवनमा, यो मुक्ति उद्धार बहुतै महत्त्वपूर्ण छ है, अनि मुक्ति उद्धार एकदमै महत्त्वपूर्ण छ किनकि यो परमेश्वर बाटाको होइन। त्यसपछि यसले चाहिँ के गर्छ भने हाम्रो परमेश्वरको क्रोध अथवा न्यायबाट, परमेश्वरको जुन एउटा क्रोध छ न्यायबाट हामीलाई रेस्क्यु गरिएको है, अनि त्यसपछि हामीले त्यो उद्धार मुक्ति त्यो बाँचेको पाएका हो। त्यसपछि यो चाहिँ मुक्ति चाहिँ किन चाहिँ मुक्ति चाहिँ महत्त्वपूर्ण छ भने चाहिँ यो हामीले पाएको चिजै होइन है, यो हामीले भन्नाले प्रयासले यो परमेश्वरको साल्वेसन बिलङ्ग्स टु गड है परमेश्वरको, अनि त्यसले गर्दा मुक्तिको जीवन एउटा जिउँदै गर्दाखेरि परमेश्वरको सन्तान भएर जिउँदै गर्दा अनि राम्रो एउटा पक्ष परमेश्वर दिनुभएको चाहिँ यो पश्चातको जीवन रिपेन्टेन्सको जीवन, जसले चाहिँ हामीलाई सधैँ परमेश्वरमा हामीलाई एउटा बाटो दिन्छ, एउटा परमेश्वरसँग मिलापको एउटा सधैँ एउटा के दिन्छ एउटा सन्देश दिन्छ।
0: हस्, कार्यक्रम जीवनको वचनमा आफ्नो अमूल्य समय दिएर कतिपय हाम्रा श्रोताहरूको मनमा लागेका प्रश्न तथा जिज्ञासाहरूको उत्तर दिएर एउटा असल तरिकाले हामीले आज यो जीवनको वचनको कार्यक्रममा समय व्यतीत गर्न पायौं र हजुरले समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
1: हस् त, धन्यवाद छ मलाई पनि यो अवसर दिनुभयो केही प्रश्नहरूको उत्तर दिनलाई। यो अवसरको लागि सर्वप्रथम परमेश्वरलाई धन्यवाद र कार्यक्रम जीवनको वचन र अनि हाम्रो गोविन्द सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510 38516, 98511 56864 र 98642 54683 र फेसबुकमा www.facebook.com/ncc-program.com मा लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् श्रोता, आजका लागि म प्रस्तोता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्।
1: बुढा, आज इन्टरभ्यू थियो।
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491-185-810, 98491-185-810।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
4: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
5: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
7: सम्पर्क मोबाइल 97140031429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867664 9141867664।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: घरायसकी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 50 18 57 37।
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97 41 031 429।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 50 18 57 37।
8: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: 97.6 मेगाहर्ट्ज
3: लौ नौ बिहे घरले रमाइलो समाइलो छैन, गीत सीत मात्र साधन केही छैन, के गर्न खोजे यस्तो, झन्टी आउने बेला भइसक्यो,
4: सुरु गरौँ त सुरु गरौँ अब

0: बुढा आज इन्टरभ्यु थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
5: सम्पर्क मोबाइल 9741001349
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841867764 9841867764
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
5: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140-131-429।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98549857।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141867064 98141867064।
5: बुढा आज इन्टरभ्यू थियो के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
5: होइन के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580110 98491580।

0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका थिएन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा।
0: 9851108878 र 9808878।

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
6: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
10: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
8: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विपक्षी सांसदले खोजे संसदमा प्रधानमन्त्री, राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएको विषयमा जानकारी गराउनु माग।
0: पछिल्लो वर्षाले निम्त्याएको विपदका घटनामा 27 जनाको मृत्यु, 4 जना बेपत्ता, 8 जना घाइते, 31 वटा पुलमा क्षति।
1: केही दिनको वर्षाका कारण कांग्रेसको महाधिवेशन तालिका प्रभावित, केन्द्रीय महाधिवेशनको लागि नयाँ मिति तोक्ने तयारी।
0: अमेरिका इरान तनावले कच्चा तेलको मूल्यमा व्यापक वृद्धि, सुरक्षा खतराले इन्धनको आपूर्ति श्रृंखला नै अवरूद्ध हुने जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्रिकेट वर्षाले रद्द, आईसीसी वरियताका कारण श्रीलंका सेमी फाइनलमा प्रवेश।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएर फर्किएको विषयमा प्रधानमन्त्री वीरेन्द्र शाहले सदनलाई जानकारी नगराएको विषय आज पनि संसदमा उठेको छ। आजको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेकी सांसद टुकाभद्र हमालले यो विषय उठाउनु भएको हो। प्रधानमन्त्री नेपालको कार्यकारी प्रमुख मात्र नभई यही प्रतिनिधि सभाबाट निर्वाचित पनि भएकाले विदेश भ्रमण संसदप्रति जवाफदेही हुनैपर्ने सांसद हमालले बताउनुभयो। भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ताबारे संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापूर्वक प्रधानमन्त्रीले नलिएको भन्दै वहाँले सरकार संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गरेर वहाँ असोज 10 गते स्वदेश फर्किनु भएको हो, तर अहिलेसम्म सदनमा जानकारी गराइएको छैन। आज बैठकमा विभिन्न समसामयिक विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। जारी बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत भई छलफल भइरहेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 र कानून मन्त्री गौतमले नै केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। अहिले केही ऐन जगाउने सम्बन्धी ऐनमाथि छलफल जारी छ। त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्दले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 पनि प्रस्तुत गर्नुभएको छ।
1: पछिल्लो भारी वर्षाका कारण देशभर 542 वटा विपदका घटनामा परि 27 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 8 देखि 11 गतेसम्मको अवधिमा भएका विपदका घटनामा 4 जना बेपत्ता, 8 जना घाइते भएका छन्। ती विपदका घटनाबाट 1082 परिवार प्रभावित भएका छन् भने 114 वटा पशु चौपायमा क्षति भएको छ। प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका 304 वटा घटनामा परि 20 जनाको मृत्यु भएको थियो भने 4 जना बेपत्ता र 7 जना घाइते भएका छन्। यस्तै बाढ़ीका 87 वटा घटनामा 4 जनाको मृत्यु भएको थियो। भारी वर्षासँग सम्बन्धित 151 वटा घटनामा 3 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। भारी वर्षाका कारण 227 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 142 घरमा आंशिक क्षति पुगेको छ। बाढ़ी पहिरोबाट 31 वटा पुलमा क्षति पुगेको छ। प्राधिकरणका अनुसार 4 दिनको वर्षाका क्रममा देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको थियो। नवलपरासी बर्दाघाट सुस्तापूर्वको डेढ गाउँमा सबैभन्दा बढ़ी 544.2 मिलिमिटर, कास्कीको 85मा 500.2 मिलिमिटर र तनहुँको अत्रौली टारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो।
0: बागलुङमा बाढ़ी पहिरोमा परि मृत्यु भनेको संख्या 12 पुगेको छ। 1 जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बागलुङका विभिन्न पालिकामा भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत असोज 9-10 र 11 गते परेको लगातारको वर्षा र त्यसपछिको बाढ़ी पहिरोका कारण जिल्लाभर 12 जनाको मृत्यु भएको हुँदा एकजना महिला बेपत्ता भएकी छन्। मृत्यु हुनेहरूमा 5 जना पुरूष, 4 जना महिला र 3 जना बालबालिका रहेका छन्। बाढ़ी पहिरोका कारण 51 घरमा पूर्ण रूपमा क्षति भएको छ भने 51 घरमा आंशिक क्षति पुगेको छ। 3 झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 2 प्रहरी कार्यालय, 2 हाइड्रो पावर, 1 विद्यालय र 1 वडा कार्यालयमा आंशिक क्षति पुगेको छ। 1 रिसोर्ट र 1 कृषि फार्म पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार प्रभावित क्षेत्रहरूमा अहिले पनि थप विवरणहरू संकलन गर्ने र उद्धार कार्य जारी राखिएको छ।
1: यसैबीच पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। बेपत्ता भएका अन्नपूर्ण 5 75 वर्षीय ओम बहादुर तिलिजाको हिजो सब फेला परेसँगै मृतकको संख्या 7 पुगेको हो। 2 अझै बेपत्ता छन्। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका 5 पाउदार, गीवाङ, नेपाने, घिरवाङ, धोस्के खोड, किन्दुका 106 जनालाई उद्धार गरिएको छ। पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका 3 छेपारेकी कुमारी ओली विकको खोजी जारी छ। पहिरोबाट म्याग्दी जिल्लाभर 200 घर परिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्लाधिकारी गणेश गैरीले बताउनुभयो। पहिरोका कारण अवरूद्ध बनेको बेनी बागलुङ सड़क आंशिक रूपमा संचालनमा आएको छ। बेनी दरबाङ सड़कको बेनी तातोपानी खण्ड एकतर्फी यातायात संचालन गर्न मिल्ने गरी मरमत गरिएको छ। म्याग्दीको रघुगंगा अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरोला नाका जोड्ने बेनी झुमसम कोरोला सड़कको बेनीदेखि गोलेश्वरसम्म सड़क खुलेको छ। म्याग्दी मुस्ताङ र बागलुङ जिल्ला राष्ट्रिय राजमार्गसँग सम्पर्क विच्छेद भएकोले इन्धन अभाव हुन सक्ने देखिएको भन्दै मौजूदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोल पम्पलाई प्रशासनले निर्देशन दिएको छ। यसैबीच पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा आज बिहान सुक्खा पहिरोले घर पुरिँदा 1 घाइते भएका छन्। बिहान करिब 5:30 बजे घरमाथिबाट ढुङ्गा माटोसहितको सुक्खा पहिरो खस्दा अन्दाजी 65 वर्षीय आत्मराम आचार्यलाई घरभित्र च्यापिएको अवस्थामा फेला पारी उद्धार गरिएको हो। टाउको र आँखामा चोट लागेको उनलाई थप उपचारको लागि म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालमा लगिएको पठाइएको प्रहरीले जनाएको छ।
0: लगातारको वर्षाका कारण तालिका अनुसार तल्ला तहका अधिवेशन समयमा नसकिएपछि नेपाली कंग्रेसको 15 अधिवेशनको मिति सर्ने भएको छ। यही असो 16-19 गतेसम्म काठमाडौँमा हुने तय भएको 15 अधिवेशन सर्ने भएको हो। क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न दिइएको समय आज सकिँदैछ। असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण 10 गतेलाई तोकिएका क्षेत्रीय अधिवेशनहरू प्रभावित भएपछि आजसम्म सक्ने गरी समय थप गरिएको छ। विभिन्न स्थानमा बाढ़ी पहिरोले गर्दा सड़क र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सार्ने तयारी कंग्रेसले गरेको छ। आगामी 16 गतेदेखि 19 गतेसम्म तय भएको महाधिवेशन सार्नेबारे आज निर्णय हुने बताइएको छ। आज बैठक बसेर महाधिवेशन सार्ने निर्णय गर्ने नेताहरूले बताएका छन्।
1: विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कार्यवाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेका उद्योगलाई कार्यवाही प्रक्रिया थालेको हो। प्राधिकरणले पञ्चकन्य एसएस एक्सपोर्टलाई कार्यवाही गर्न लागेको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डाक्टर दिवाकर लुइन्टेरका अनुसार पञ्चकन्य एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्कासन गरिएको जानकारी दिनुभयो। प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ। आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई करमा सहुलियत उपलब्ध गराउने गरिएको छ। भैरवामा यो क्षेत्र करिब 52 बिगामा फैलिएको छ। 1,400 देखि 3,700 वर्ग किलोमिटरसम्मको 79 औद्योगिक जग्गाहरू यसभित्र रहेका छन्। उद्योग मन्त्रालय अन्तर्गत विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्रहरू स्थापनाको लागि पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन सञ्चालन तथा देशभर आर्थिक विशेष आर्थिक क्षेत्र आवश्यक पूर्वाधार निर्माणमा जोड़ दिँदै आएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शेर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री विदथा हिराथ बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलंका समकक्षी हिराथसँग आज द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नको साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो। भेटमा दुवै मन्त्रीले नेपाल श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदान प्रदान गर्नुभएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक वृद्धि भएको छ। पश्चिम एशियामा जारी तनाव र अमेरिका इरान बीचको कूटनीतिक अनिश्चितताका कारण ब्रेन्ट क्रूडको मूल्य बढ़ेर प्रति ब्यारेल 106 अमेरिकी डलर भन्दा माथि पुगेको हो। यस वृद्धिसँगै विश्वव्यापी ऊर्जा सुरक्षा र महँगीको जोखिम फेरि एकपटक गम्भीर रूपमा बढ़ेको छ। संयुक्त राष्ट्रसंघको महासभाको पृष्ठभूमिमा भएको कूटनीतिक प्रयास र कतारको मध्यस्थतामा इरानसँग भएको अप्रत्यक्ष वार्तापछि पनि तनाव कम हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानलाई प्रतिबन्ध फुकुवा वा रोक्का राखिएका फण्डहरूमा पहुँच दिने प्रस्ताव गरेको भन्ने समाज संचार माध्यमका खबरहरूलाई ठाडै अस्वीकार गर्दै यसलाई हल्ला भन्नुभएको छ। शीर्ष नेतृत्वबाटै कड़ा अभिव्यक्ति आएपछि बजारमा थप त्रास फैलिएको छ। विशेष गरी विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा देखिएको तनाव र सुरक्षा जोखिमले इन्धनको आपूर्ति श्रृंखला अवरूद्ध हुने खतरा बढ़ाएको छ। यस अघि पनि दुई देशबीच सैन्य गतिविधि र समझदारीका प्रयासहरू असफल हुँदा बजारमा अस्थिरता छाएको थियो। तेलको मूल्य 106 डलर नागेपछि विश्वभरका शेयर बजारहरूमा नकारात्मक प्रभाव देखिएको छ।
1: र अब खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल वर्षाले रद्द भएको छ। यससँगै श्रीलंका आईसीसी वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गर्दा नेपाल भने बलियो टोलीसँग खेल्ने अवसर समेत नपाई बाहिरिएको छ। जापानको निशिन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो। अब सेमी फाइनलमा श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एकको विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालको लागि यो खेल ऐतिहासिक अवसर थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनल पुगिसकेका छन्। आजै अर्को खेलमा बंगलादेश र मलेसिया भिन्ने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विपक्षी सांसदले खोजे संसदमा प्रधानमन्त्री, राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएको विषयमा जानकारी गराउन माग।
0: पछिल्लो वर्षाले निम्त्याएको विपदका घटनामा 27 जनाको मृत्यु, 4 जना बेपत्ता, 8 जना घाइते, 31 वटा पुलमा क्षति।
1: केही दिनको वर्षाका कारण कांग्रेसको महाधिवेशन तालिका प्रभावित, केन्द्रीय महाधिवेशनको लागि नयाँ मिति तोक्ने तयारी।
0: अमेरिका इरान तनावले कच्चा तेलको मूल्यमा व्यापक वृद्धि, सुरक्षा खतराले इन्धनको आपूर्ति श्रृंखला नै अवरूद्ध हुने जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्रिकेट वर्षाले रद्द, आईसीसी वरियताका कारण श्रीलंका सेमी फाइनलमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
7: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
8: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
9: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
10: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
11: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
10: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
12: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
12: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
9: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
12: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
13: बाबा बाबा म त आज स्कुल जान्न
14: म पनि स्कुल जान्न मम्मी
15: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
16: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
15: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
11: 9861-7045-47
17: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267 01052267।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
5: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्ने धादिङ बेसीमा?
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
5: 9861-7045-47।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाथो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01520267 01520267।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: रेडियो बिहानी 97.6 MHz।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: के त तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
7: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि मा आफैलाई दिएको छ। होइन, भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
9: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
9: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका तीन, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: radio.
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
5: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
4: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्क नम्बर 010-520-267 010-520-267
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको छ
7: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778
10: रेडियो बिहानी 97.6 MHz
11: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन

रेडियो बिहानी समय संकेत यति बेला दिउँसोको 2 बज्यो।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुर टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975547।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ, फोन 010-40-23-29,
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाटे भनेर पैसा माग्दैछ।
4: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
6: सम्पर्क मोबाइल 97-41-031-429।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका एक, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
10: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: हैन ओए यो त रोजी मुहला को माइ पर हुन्छ त हुन्छ हिम्मत सानो हुन्छ है के

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन अनि कहाँबाट लिएर आने गहना
2: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47
10: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
11: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: इस्तनाको ज्यान लियो चारजना अझै बेपत्ता। बाढ़ी र पहिरोले 142 घरमा आंशिक र 227 घरमा पूर्ण क्षति। 1082 परिवार प्रभावित। दुई दिन सर्यो कांग्रेसको महाधिवेशन। महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे हुने। दीपक मनाङे कांग्रेस देउबा समूहमा प्रवेश। शशांकले गरे स्वागत। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवसँग विदाई भेट। नेपाल र भारत बीचको सम्बन्ध अझै सुमधुर र प्रघात रहेको भनाई। रसुवा बाढ़ी लगायतमा विपदमा भारतले देखाएको सहयोगप्रति धन्यवाद ज्ञापन। अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको आशंका। 5 जना धरौटीमा रिहा। अमेरिका इरान सम्झौतामा अझै मतभेद। हर्मुज जलघाटी पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूको कूटनैतिक प्रयास तीव्र। र मौसमले साथ नदिँदा खेल्नै नपाई एसियन गेम्स पुरूष क्रिकेटको प्रतिस्पर्धाबाट बाहिरियो नेपाल। श्रीलंका सेमी फाइनलमा।

0: दसैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जड़ा, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दसैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। 4 दिनको अविरल वर्षाले 27 जनाको लियो ज्यान सम्बन्धी खबरबाट। असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशभर 27 जनाको मृत्यु भएको छ। बाढ़ी तथा पैह्रोमा परि उनीहरूको मृत्यु भएको हो। उक्त 4 दिनको अवधिमा रेकर्ड भएका 542 घटनामा 4 जना बेपत्ता भएका छन्। बाढ़ी तथा पैह्रोमा परि 8 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 8 देखि 11 गतेको भारी वर्षाको स्थिति प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा उक्त अवधिमा 304 पैह्रो, 87 बाढ़ी र 151 भारी वर्षाका घटना रेकर्ड भएको जनाइएको छ। पैह्रोका घटनामा 20, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। अविरल वर्षाले 1,082 परिवार प्रभावित भएका छन्। बाढ़ी तथा पैह्रोले 142 घरमा आंशिक र 227 घरमा पूर्ण क्षति गरेको छ। बाढ़ी र पैह्रोका कारण 10 पुल प्रभावित भएका छन् भने बाढ़ी तथा पैह्रोले 31 गोठमा क्षति पुर्याउँदा 114 चौपायाको मृत्यु भएको छ। यता हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रूपमा स्थगित गरिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका अनुसार हिम पहिरोमा अझै 12 जना कुक स्टाफ हराइरहेका छन्। अहिलेसम्म 4 जनाको शव भेटिएको छ। हिम पहिरो लगत्तै एसोसिएशनको नेतृत्वमा अनुभवी उद्धार टोली खोज तथा उद्धारमा खटिएको थियो। हिमलुङ आधार शिविरमा गएको विशाल हिम पहिरोका कारण आधार शिविर 14 फिटसम्म बाक्लो हिउँले ढाकिएको थियो। मिङमाझी नेतृत्वमा 8 जनाको उद्धार टोलीले कठिन परिस्थितिमा समेत साहसिक खोज तथा उद्धारको काम गरेको थियो। तर अब हिमलुङ हिम पहिरोमा जीवित उद्धारको सम्भावना नभएपछि टोलीले उद्धारको काम रोकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग विदाई भेट गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा राजदूत श्रीवास्तवसँग विदाई भेट गर्नुभएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकामा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गर्नुभयो। पछिल्लो पटक रसुवा बाढ़ी लगायतका विपदमा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गर्नुभयो। साथै नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेको प्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा गर्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा आज जारी विज्ञप्ति अनुसार ओडा गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्। देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको विज्ञप्तिमा भनिएको छ। निर्वाचन समिति तथा पार्टीका तहगत कार्य समितिबाट प्राप्त जानकारीका आधारमा यस्तो अवस्था रहे पनि उद्घाटन समारोह भने निर्धारित मितिमै गर्ने कांग्रेसले जनाएको छ। यसअघि असोज 16 गते महाधिवेशनको उद्घाटन गर्ने तयारी भएको थियो। यता गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ, दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गर्नुभएको छ। उहाँ मंगलबार आज कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गर्नुभएको हो। इतर समूहको 15 केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईको नबिल बैंकमा खाता छ कि छैन त

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: खबर प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत भएको छ। आजको बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठन सुदृढीकरणका लागि मातहतका कमिटीसँग सम्वाद थाल्नु भएको छ। आज अध्यक्ष ओलीले 4 प्रदेश कमिटिका नेतासँग भर्चुअल सम्वाद गर्नुभएको हो। उहाँले कोशी, मधेस, राजधानी र बागमती प्रदेश अन्तर्गतका प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यसँग भर्चुअल सम्वाद गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। सचिव बस्नेतका अनुसार एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र सन्देशका विषयमा सम्वाद भएको छ। यससँगै एमाले संगठन सुदृढीकरणका विषयमा नेताहरूसँग फल भएको उहाँले बताउनु भएको छ। गत साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनित गरेको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनु परेको बताउनु भएको छ। प्रतिनिधि सभामा राजाराम प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक 2083 उठेका प्रश्नको जवाब दिँदै उहाँले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हकलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा छुट्टै विधेयक ल्याइएको बताउनु भएको हो। 20 वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्र अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ घर भएका 60 वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। व्यक्ति हत्याको कसुरमा उनलाई 20 वर्षको सजाय सुनाइएको थियो। कैद भुक्तान गरिरहेका बेला जेएनजी आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट फरार भएका थिए। पक्राउ परेका उनलाई कारागार पठाइएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दसैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जड़ा, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दसैं तिहार को। एक्सपीरियंस लाइफ विद सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयरफोर्स क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेको अवस्थामा पक्राउ परेका 5 जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ। सो क्षेत्रमा 3 शंकास्पद सेतो भ्यान देखिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेका सबैजना लन्डनमा बस्ने 20 वर्षको मध्यतिरका बेलायती नागरिक रहेका छन्। यता इरान र अमेरिका बीच 8 महिनामा प्रवेश गरेको द्वन्द अन्त्य गर्दै हर्मुज जलघाटी पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताले कूटनीतिक प्रयास तीव्र पारेका छन्। प्रस्तावित योजना अनुसार पहिलो चरणमा हर्मुज जलघाटी खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्ष बीच प्रमुख विषयमा मतभेद कायमै रहेको बताइएको छ। र खेल खबर। नेपाल एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। क्वार्टर फाइनलमा आज हुने श्रीलंकासँगको खेल वर्षाले रद्द हुँदा नेपाल बाहिरिएको हो। श्रीलंका भने वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेको छ। जारी प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो भने दोस्रो खेल वर्षाले अवरूद्ध भएको थियो। चार दिनको अविरल वर्षाले 27 जनाको ज्यान लियो। 4 जना अझै बेपत्ता। बाढ़ी तथा पहिरोले 142 घरमा आंशिक र 227 घरमा पूर्ण क्षति। 1,082 परिवार प्रभावित। दुई दिन सरयो कांग्रेसको महाधिवेशन। महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे हुने। दीपक मनाङे कंग्रेस देउबा समूहमा प्रवेश। शशांकले गरे स्वागत। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिदाई भेट। नेपाल र भारत बीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहेको भनाई। रसुवा बाढ़ी लगायतमा विपदमा भारतले देखाएको सहयोगप्रति धन्यवाद ज्ञापन। अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको आशंका। 5 जना तरौटीमा रिहा। अमेरिका इरान सम्झौतामा अझै मतभेद। हर्मुज जलघाटी पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताको कूटनीतिक प्रयास तीव्र। र मौसमले साथ नदिँदा खेल्नै नपाई एसियन गेम्स पुरूष क्रिकेटको प्रतिस्पर्धाबाट बाहिरियो नेपाल श्रीलंका सेमी फाइनलमा। अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा म चाँडै स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54 98-61-97-65-47।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यस्तो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 0105202667।
6: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
2: लसो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
9: रेडियो बिहानी 97.6 MHz।

0: भरायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
4: 9861-7045-47।
9: रेडियो बिहानी 97.6 MHz।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ बिस्ट्री पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
12: काठमाडौँ जाने बाटोपट्टि,
8: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
12: 9861-7045-47।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौं।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरैजसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्ता देखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरङ्ग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 물이 에러다 라우.
1: 아하, 코디 라므로 뭔가 수트라? 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사디 거거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-1857-37।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64 9841-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87-882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 0105202667। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। यी दिनहरूको अध्ययन चाहिँ निकै नै आशिषमय रहेको छ अनि हामीले निरन्तर रूपमा यो भजन संग्रहको खण्डहरूबाट चाहिँ उत्साह, भरोसा र परमेश्वरप्रतिको निष्ठावान हुनको लागि चाहिँ हाम्रो जीवन कस्तो हुनुपर्छ भन्ने कुराहरू पनि हामीले सिकिरहेका छौं। र आजको अध्ययनमा चाहिँ हामीले के कुराहरूमा रहेर अथवा के कुराहरू चाहिँ आजको अध्ययनमा चाहिँ हामी सिक्नेछौ
3: भाइ? आज हामी भजन संग्रह 138 र 139 खण्डहरूलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। यी भजनहरूले परमेश्वरप्रति धन्यवाद, उहाँको सत्यता र करूणा र परमेश्वरको सर्वज्ञान तथा सर्वव्यापकताको गहिरो सत्यलाई देखाउनेछ।
2: धेरै धेरै धन्यवाद दाई हजुरको यो जानकारीको निम्ति। अनि मैले महसुस गरेको कुरा चाहिँ दाई, हामीले जब यो निरन्तर रूपमा भजन संग्रहको खण्डलाई चाहिँ हामीले अध्ययन गर्दै आइरहेका छौं, यी सम्पूर्ण खण्डहरूले चाहिँ हामीलाई यी कुराहरू चाहिँ बताएको छ कि परमेश्वर चाहिँ हामीबाट टाढा हुनुहुन्न, उहाँ चाहिँ हाम्रो जीवनको हरेक विवरण जान्नुहुन्छ र उहाँ हाम्रो नजिक हुनुहुन्छ र उहाँले हामीलाई गहिरो रूपमा चाहिँ बुझ्नुहुन्छ र उहाँ मात्र एक सत्य परमेश्वर चाहिँ हुनुहुन्छ भन्ने स्पष्ट विश्वास चाहिँ यो भजन संग्रहको खण्डले चाहिँ हामीलाई दिएको छ।
3: आहा, कस्तो राम्रो कुरा भाइ! तपाईँले धेरै सत्य कुराहरू सिक्दै हुनुहुन्छ र आजको अध्ययन गर्ने भजनहरूले पनि हामीलाई यी कुराहरू सिकाउँदछन् कि परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ। हामी बस्दा, उठ्दा, सोच्दा र बोल्दा समेत उहाँले जान्नुहुन्छ। हामी जहाँ गए पनि उहाँको उपस्थिति हाम्रो साथमै हुन्छ। हामी उहाँबाट लुकिएर बस्न सक्दैनौ, तर त्यो डर होइन, सान्त्वनाको सत्य हो भन्ने कुरा यो आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौँ।
2: भनेपछि दाई, यसको अर्थ परमेश्वरको उपस्थिति हाम्रो जीवनको हरेक क्षणमा चाहिँ सक्रिय छ भन्ने कुरा तपाईँले बताउँदै हुनुहुन्छ, होइन त?
3: हो भाइ, ठिक त्यही कुरा हो। साथै भजन संग्रह 139 परमेश्वरले हामीलाई गर्वमै सृष्टि गर्नुभयो भन्ने सत्यलाई हामी थाहा गर्छौ। हाम्रो जीवन योजनाबद्ध रूपमा बनाइएको कुरा यो अध्ययनमा हामी थाहा पाउनेछौ। यसले हाम्रो जीवनको मूल्य र उद्देश्यलाई अझ स्पष्ट रूपमा बुझ्नको लागि सहायता गर्छ।
2: भनेपछि दाई, यी भजनहरूले चाहिँ हामीलाई धन्यवाद दिन, परमेश्वरमा भरोसा गर्न र उहाँको सर्वज्ञान र प्रेमलाई चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँछ, होइन त?
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ र उहाँले हामीलाई कहिले छोड्नुहुन्न। त्यसैले हामीले उहाँलाई धन्यवाद दिन र उहाँमा भरोसा राख्न सिक्नुपर्छ। आउनुहोस्, यही सत्यलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
1: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 138 र 139 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ भजन 138 जुनको मुख्य विषय हो हार्दिक स्तुति प्रशंसाका गीत। हामी भजन 137 अध्यायबाट आएका छौं, जहाँ हामीले वीणाहरू वंशको रूखमा झुन्ड्याएका देखेका थियौं। तर यो भजन 138 वीणाहरू ईश्वरीय जनहरूको हातहरूमा छ र यसलाई यहोवाको स्तुति प्रशंसाको निम्ति प्रयोग गरिँदैछ। अघिल्लो भजन 137 अध्यायमा इसरायलका सन्तानहरू कैदमा वा बन्धुवामा बाबेलको सिंचाईको निम्ति खनिएको नहरहरूको किनारमा थिए। त्यहाँ तिनीहरूले आफ्ना वीणाहरू वंशको रूखमा झुन्ड्याएर सियोनलाई सम्झिँदै रोए। तर मित्र भजन 138 मा हामीसँग स्तुति प्रशंसाको अद्भुत अगमबाडिक भजन छ जुनले भविष्यतिर हेर्दछ। जब विश्वास गर्ने बाँकी रहेका ईश्वरीय भक्तजन रेमनेन्टहरूले आफ्ना वीणा उठाएर फेरि परमेश्वरको निम्ति गीत गाउनेछन्। यो दाउदको भजन हो। अमित्र यहाँ मन्दिरको उल्लेख यानि संकेत भएकोले जुन दाउदको दिनसम्म अस्तित्वमा आएको थिएन दाउद नै यो भजनको लेखक हुन् भन्ने कुरामा धेरैले प्रश्न उठाएका छन्। मेरो विचारमा यहाँ उल्लेखित पवित्र मन्दिर यानि टेम्पललाई ट्राबर्नाकलमा यानि पवित्र वासस्थानमा जुनलाई भेट हुने पाल पनि भनिन्छ त्यसमा सजिलै अनुवाद गर्न सकिन्छ। जुन चाहिँ मन्दिर सुलेमानको समयमा निर्माण नभइन्जेलसम्म इसरायलहरूको निम्ति बलिदानहरू चढ़ाउने वा अन्य कर्मकाण्ड गर्ने स्थान थियो। मन्दिर त पछिबाट सुलेमानद्वारा निर्माण गरिएको थियो। अझै होस् यहाँ उल्लेखित पवित्र मन्दिर म विश्वास गर्छु यसले पवित्र वासस्थान यानि भेट हुने पालको बताइरहेको छ जुनलाई अंग्रेजीमा टाबर्नाकल भनिन्छ। त्यसकारण यो भजनको लेखक दाउद नै हुन् भन्ने कुरामा त्यहाँ कुनै प्रश्न छैन। भजन संग्रह 138 एक पदमा भनिएको छ म मेरो सारा हृदयले तपाईलाई धन्यवाद दिनेछु देवहरूका सामने म तपाईँको प्रशंसा गर्नेछु। मित्र यो कुराको ध्यान दिनुहोस् म मेरो सारा हृदयले तपाईलाई धन्यवाद दिनेछु। यरुसलेममा जाँदाखेरि मलाई सबभन्दा धेरै प्रभावित केले पार्यो भने विलाप गर्ने पर्खालमा यहुदीहरू गएको कुरा देख्दा मैले धेरै यहुदीहरू त्यहाँ उभिएर आफ्ना हातमा सानो पुस्तक पक्रेर र कर्मकाण्डमा भाग लिइरहेको र तिनीहरूमध्ये कोही कोहीले आफ्नो शिर त्यस विलाप गर्ने पर्खालमा बजारिरहेको ठोकाइरहेको देखे अनि कोही कोही चाहिँ वास्तवमा विलाप गरिरहेका थिए जुनले हृदयलाई छुन्दथ्यो। तर अर्को कुरा मैले त्यहाँ के देखेँ भने अधिकांश चाहिँ धर्ममा परमेश्वरमा त्यति विश्वास र आस्था राख्दैनथे। तिनीहरूको सेवा खालि बोक्रे ओठे सेवा थियो। बाहिर चाहिँ परमेश्वरको भक्त भित्र चाहिँ शैतान र संसारको दास। तर भविष्यमा जब यहुदीहरू याकुबको कष्टको समय यानि महाक्लेशमा भएर जानेछन् र त्यस अवधिमा त्यसबाट संकष्टकालीन अवस्थाबाट मुक्त गरिनेछ छुटकारा दिइनेछ त्यहाँ कति पनि खालि बोक्रे ओठे सेवा हुँदैन। त्यो खास हृदयभित्रबाटको सेवा आर्थन हुनेछ। यहाँ भजनकार भन्छन् म मेरो सारा हृदयले तपाईँलाई धन्यवाद दिनेछु। मेरो मित्र तपाईँ र मैले हाम्रा हृदयलाई जाँच गर्न आवश्यक छ। यो हृदय के हामी कसरी परमेश्वरलाई आराधना गरिरहेका छौं कि हामी उहाँलाई पूरा हृदयले आराधना गर्छौं। मित्र एक प्रख्यात मानिस होराटियस बर्नार्डको बारेमा मलाई एउटा कुराले धेरै प्रभाव पार्यो। त्यो उसको यो भनाइ थियो जब उनी परमेश्वर कहाँ आफ्नो ठण्डक रुखाई उपेक्षा र आफ्ना जीवनमा पापको प्रस्ताव गर्न गए यसै विषयको प्रसंगमा आफ्ना कथनलाई अगाडि यो भन्दै बढाए त्यसपछि म परमेश्वर कहाँ फेरि गएर आफ्ना प्रस्तावका फेरि प्रस्ताव गरे। उसको पहिलो अंगीकार प्रस्ताव खालि ओठे बोक्रे सेवा थियो र उसले फेरि यसको पूर्ण प्रस्ताव गरे। मलाई लाग्छ कि हामी कोही कोही आइतबार सेवा आराधनामा चर्चमा जाने कामको लागि पनि भोलिपल्ट सोमबार बिहानै परमेश्वर कहाँ गएर त्यसको निम्ति प्रार्थनामा क्षमा माग्नुपर्छ प्रस्ताव गर्नुपर्छ। हामीले यसरी प्रार्थना गर्नुपर्छ यसरी प्रस्ताव गर्नुपर्छ हिज चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस् प्रभु मैले भजन गाए तर मेरो प्रार्थना मेरो भजन खासमा हृदयभित्रबाटको थिएन। मैले प्रार्थना गरे तर त्यो बोक्रे प्रार्थना थियो। मैले प्रार्थना गरे तर त्यो खाली औपचारिक मात्र थियो। मैले परमेश्वरको वचन सुने तर यसले मेरो जीवनमा कति पनि प्रभाव असर गरेन। मैले प्रचारकलाई र त्यहाँ हुने अरूलाई आलोचना गरे तर मैले आफै स्वयंलाई आलोचना गरिन। परमेश्वर, त्यसरी चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस्। मित्र, यो हामी धेरैको निम्ति प्रार्थना गर्न असल प्रार्थना हो। भजनकार पद एकको दोस्रो खण्डमा भन्छन्, देवहरूको सामने म तपाईँको प्रशंसा गर्नेछु। लुथर र काल्विनले व्याख्या गरे कि यस पदमा उल्लेखित देवहरू चाहिँ परमेश्वरका स्वर्गीय दूतहरू थिए। मलाई लाग्दैन कि तिनीहरू परमेश्वरका स्वर्गीय दूतहरू थिए। अनि अरूहरूले विचार गर्छन् कि भजनकार अन्य जाति राष्ट्रहरूको मूर्तिका देव देवताहरूको बारेमा कुरा गरिरहेका छन्। अनि मेरो विचारमा निश्चय नै भजनकारले तिनीहरूकै बारेमा यहाँ संकेत गरिरहेका छन्। तर मित्र, कुनै पनि चीज हाम्रो जीवनमा परमेश्वरको स्थानमा छ भने वा परमेश्वर र तपाईँको बीचमा छ भने त्यो तपाईँको मूर्ति हो, तपाईँको देव हो। हामीले यो देवहरू शब्द भजन 82 अध्याय 6 पदमा देखेथ्यौं अनि त्यहाँ यसले चाहिँ ती न्यायकर्ताहरू न्यायाधीशहरूको संकेत गर्दथ्यो जो परमेश्वरका स्थानमा थिए। यसको मतलब पृथ्वीमा उहाँका प्रतिनिधिहरू थिए। न्यायाधीश न्यायकर्ताहरू पृथ्वीमा उहाँका प्रतिनिधिहरू हुन्। म सधैँ यो तथ्यमा अति नै सचेतन छु कि प्रचारक, शिक्षक र परमेश्वरका वचनको सेवकको नाताले मसँग परमेश्वरप्रति उत्तरदायित्व छ। कुनै दिन मैले उहाँलाई जवाब दिनुपर्नेछ, किनभने मेरो कार्य हो सुसमाचारलाई स्पष्ट पार्ने। यदि प्रभुलाई जान्ने थाहा पाउनेहरूले सुसमाचारलाई स्पष्ट पार्दैनन् भने वा तिनीहरूले सुसमाचार दिँदैनन् भने कसले दिनेछ? जब म पछाडि फर्केर आफ्नो सेवकैतिर निहाल्छु, हेर्छु, म अति नै धेरै असफलताहरूको देख्छु र यससँग धेरै पशुत्वहरू छन्। तर कुनै दिन म परमेश्वरको मोहडालाई हेरेर यो भन्न योग्य हुनेछु, प्रभु, मैले जति सक्दो सके तपाईँको वचनको प्रचार गरे। त्यो महान सान्त्वना हो, किनभने म यहाँ पृथ्वीमा उहाँको प्रतिनिधि हुँ। आगे 138 को दुई पदमा भनिएको छ, म तपाईँको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु र तपाईँको करूणा र सत्यताको निम्ति तपाईँको नाउँमा धन्यवाद दिनेछु, किनभने तपाईँले आफ्नो वचन आफ्ना सारा नाउँमा श्रेष्ठ तुल्याउनु भएको छ। अनि छ पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुनेछ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। मित्र, परमेश्वरको वचनमा नम्रको बारेमा धेरै कुरा भनिएको छ। याकुब 4 अध्याय 6 पदमा हामी पढ्छौ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। हामीलाई पहिलो पत्रुस 5 अध्याय 6 पदमा भनिएको छ, यसकारण परमेश्वरका बलवान बाहुली मुनि तिमीहरूले आफैलाई नम्र तुल्याऊ र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। मित्र, मैले पहिले पनि भनिहाले कि शास्त्रमा नम्रताको बारेमा धेरै कुरा भनिएको छ। यो नै एक कुरो हो, परमेश्वरले यसको नोट गर्नुहुन्छ र कदर गर्नुहुन्छ। दाऊदले नम्रताको स्थान लिए। हामी उसको वचनको भजन 131 पद एकमा पढ्छौं, हे परमेश्वर परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरा आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरा निम्ति ज्यादै आश्चर्यहरूका थोकमा मैले आफैलाई व्यस्त तुल्याएको छैन। यसैया 57 अध्याय 15 पदमा हामीलाई भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु, औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकासँग पनि बस्दछु। त्यसपछि पहिलो पत्रुस पाँच अध्याय पाँच पदमा हामी पढ्छौं, त्यसै गरी हे जवान हो बुढाहरूको अधीनमा बस, तिनीहरू सबै एउटाले अर्को प्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। पहिलो पत्रुस तीन अध्याय चार पदले हामीलाई भन्छ, तर नम्र र शान्त आत्माको अविनाशी पोषक लायकको हृदयको त्यो गुप्त मानिस होस् जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। यी सबै पदहरूले कसरी परमेश्वर नम्रताको सम्मान गर्नुहुन्छ त्यसको प्रकट गर्दछ। आगे पद आठमा भनिएको छ, मेरा सम्बन्धका सबै कुरा परमप्रभुले ठिक पारिदिनुहुनेछ, तपाईँको करूणा हे परमप्रभु सदाको निम्ति रहिरहन्छ, आफ्नै बाहुलीका कामलाई नत्याग्नुहोस्। मित्र, यो पुरानो नियममा फिलिपी एक अध्याय छ पदमा उल्लेखित कथनको भन्ने तरिका हो, जहाँ भनिएको छ, यसै कुरामा मेरो दृढ विश्वास भएर कि जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्म त्यो सिद्ध तुल्याउनु हुनेछ। त्यसपछि भजन 139 अध्यायतिर पनि लागौं, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको गुण वा विशेषताहरूको निम्ति स्तुति प्रशंसाको गीत। यो पनि दाउदको भजन हो, यो आध्यात्मिक विद्या सम्बन्धीको भजन हो, मतलब थियोलोजिकल साम हो, जुनमा यसले परमेश्वरको केही गुणहरूको उहाँको सृष्टिमा प्रकट गर्दछ। यसले उहाँको सर्वज्ञानता, सर्वव्याप्तता र सर्वशक्तिमानताको प्रकट गर्दछ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको सर्वज्ञानता। भजन संग्रह 139 एक पदमा भनिएको छ, हे परमप्रभु तपाईँले मलाई जाँचेर चिन्नु भएको छ। मित्र, यसले परमेश्वरको सर्वज्ञानताको बताउँछ, उहाँले तपाईँलाई जान्नुहुन्छ, उहाँले मलाई जान्नुहुन्छ, उहाँ अति नै महान मनोवैज्ञानिक हुनुहुन्छ, मनोचिकित्सक हुनुहुन्छ। जब तपाईसँग समस्याहरू हुन्छ तपाई मनोवैज्ञानिक वा मनोचिकित्सकहरू कहाँ गएर आफ्ना सम्पूर्ण कुराहरू बताउन आवश्यक छैन, किन तपाई ख्रिष्ट प्रभु कहाँ गएर आफ्ना हरेक कुरा भन्नुहुन्न। मित्र, तपाईले उहाँलाई नबताए पनि उहाँले अझै जान्नुहुन्छ, तर मनोचिकित्सकले आफ्ना समस्याहरू बताएर पनि हरेक कुरा अझै जान्न सक्दैन। यहाँ भन्छन्, हे परमप्रभु तपाईले मलाई जाँचेर चिन्नु भएको छ, तपाई जान्नुहुन्छ मेरो जीवनको बारेमा, मेरो अवस्थाको बारेमा, मेरो हृदयको बारेमा। अनि आगे पद दुईदेखि चारमा भन्छन्, तपाईले मेरो बसाई र मेरो उठाइ जान्नुहुन्छ, तपाईले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ, तपाईले मेरो चाल र मेरो सुताई ठिक ठिक गरेर जाँच गरी चिन्नुहुन्छ र मेरो सबै चालहरूको भेद थाहा पाउनुहुन्छ, किनकि मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परमप्रभु तपाईले त्यो जान्नुहुन्छ। मित्र, परमेश्वरले हरेक कुरा जान्नुहुन्छ। आगे पद पाँच र छ पदमा भन्छन्, तपाईले मलाई अघि र पछि घेर्नु भएको छ र आफ्नो बाहुली ममाथि राख्नु भएको छ, यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। तपाई सोध्नुहोला परमेश्वरले त्यो कसरी गर्न सक्नुहुन्छ, मलाई थाहा छैन। र भजनकार भन्छन् कि उसलाई पनि थाहा छैन, भन्छन्, यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। मित्र, वास्तवमा परमेश्वरको सर्वज्ञानता त्रास आतंकको निमित्त होइन तर सान्त्वनाको लागि हो। उहाँले मलाई उद्धार गर्नुभयो तैपनि उहाँले मलाई जान्नुहुन्थ्यो, त्यो यसको बारेमा आश्चर्यको कुरा हो। त्यहाँ कोही कोही मानिसहरू छन् तपाईँ ग्रहण गर्नुहुन्छ, त्यसपछि कुनै क्षेत्रमा तिनीहरूले तपाईंलाई निरुत्साह गर्दछन्, तपाईले सोच्नु भयो हो कि तपाई तिनीहरूलाई जान्नुहुन्थ्यो, तर तपाईले वास्तवमा तिनीहरूलाई जान्नुहुन्नथ्यो। परमेश्वरले हामीलाई जान्नुहुन्छ, तैपनि उहाँले हामीलाई उद्धार गर्नुहुन्छ, बचाउनुहुन्छ। उहाँ कति अचम्मको प्यारो परमेश्वर हुनुहुन्छ। परमेश्वरले दाऊलाई जान्नुहुन्थ्यो र दाऊले उहाँलाई केही समय पश्चात लत्याए, तर परमेश्वरले दाऊदको विश्वासको बारेमा जान्नुहुन्थ्यो, जुनको हामी देख्न सक्दैनौ। उहाँले दाऊदको हृदयलाई देख्न सक्नुभयो, जुन उसको हृदयभित्रको गहिराईको विश्वास कहिले पनि पतन भएको थिएन। यो परमेश्वरलाई थाहा थियो। प्रभुले जान्नुहुन्थ्यो कि सिमोन पत्रुस के गर्न गइरहेका थिए, अरू त कि उहाँले कसरी यहुदा इस्करियोतीले उहाँलाई विश्वासघात गर्ने थियो, सो पनि जान्नुहुन्थ्यो। यद्यपि हामी यसको नबुझे तापनि परमेश्वरले जान्नुहुन्छ, बुझ्नुहुन्छ। यो नै परमेश्वरको सर्वज्ञानता हो, उहाँले हरेक कुरा जान्नुहुन्छ। त्यसपछि हामी देख्छौ परमेश्वरको सर्वव्यापकताको। मित्र, तपाईँ जहाँ सुकै जानुहोस्, तपाईँ परमेश्वरबाट दूर हुन सक्नुहुन्न। पद 7 र 8 भनिएको छ, तपाईँको आत्माको दृष्टिबाट म कहाँ जाउँ, अथवा तपाईँको सामनेबाट म कहाँ भागौं। स्वर्गीयमा उक्ले भने तपाईँ त्यहाँ हुनुहुन्छ, पातालमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। मित्र, यहाँ उल्लेखित शब्द पाताल चाहिँ नर्क होइन, तर सियोल हो, जुन अदृश्य अज्ञात प्रदेश हो। परमेश्वर त्यहाँ पनि हुनुहुन्छ। मित्र, चाहे तपाईँ जहाँ सुकै जानुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ, उहाँको दृष्टिबाट तपाईँ छिपिन सक्नुहुन्न। पद्मौमा भनिएको छ, बिहानको पखेटामा उडेर समुद्रको पल्लो किनारमा बसे भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ। मित्र, अरू त के चन्द्रमामा जूनमा जानु भए तापनि परमेश्वरबाट दूर हुन सक्नुहुन्न। अनि 10 देखि 12 पदमा भनिएको छ, त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई समात्नेछ। यदि म भनौं, निश्चय अन्धारोले मलाई छोप्न सक्छ र मेरा चारैतिरको उज्यालो रातिको अन्धारो जस्तो होस्, तापनि अन्धारोले तपाईँबाट लुकाउने छैन। तर रात पनि दिन झै चम्कन्छ, तपाईँको निम्ति त रात र दिन एक नाशका छन्। एक मानिसले एकपल्ट मलाई भन्यो, के तपाईँ सोच्नुहुन्छ कि हामीले परमेश्वर कहाँ हाम्रा पापहरू सम्पूर्ण विवरणमा प्रस्ताव गर्नुपर्छ। मैले भने, निश्चय नै त्यो हरेक पापको उहाँलाई भन्नुपर्छ र भन, हुन त उहाँले त्यसको बारेमा पहिले नै हरेक कुरा जान्नुहुन्छ। जब तिमीले ती पापहरू गर्यौ, त्यस बेला उहाँ उपस्थित हुनुहुन्थ्यो, त्यसकारण त्यस विषयमा उहाँसँग सहमति वा स्वीकार गर्दा नै उक्तम हुनेछ। उहाँलाई यो अवगत गराउनुहोस् कि तपाईँले यसलाई पापको रूपमा स्वीकार गर्नुहुन्छ, ग्रहण गर्नुहुन्छ। मेरो मित्र, तपाईँको पापको अंगीकार गर्नु, प्रस्ताव गर्नु, उहाँसँग स्वीकार गर्नु हो, सहमतिमा आउनु हो। परमेश्वर भन्नुहुन्छ, यो पाप हो, र तपाईँ परमेश्वरसँग स्वीकारमा सहमतिमा हुनुहुन्छ कि त्यो पाप नै हो वास्तवमा। अनि 13 पदमा भनिएको छ, किनकि तपाईँले मेरो अन्तस्करण बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भैमै रच्नुभयो। मित्र, हामी गर्भमा गर्भधारण भएको समयबाट हामी यो जीवनमा परमेश्वरको उपस्थितबाट कहिले पनि दूर भएका हुँदैनौं। भजनकारले यो सत्यतालाई अर्को पदमा मजबूत गर्दछन्। भन्छन् 14 पदमा, म तपाईँलाई धन्यवाद दिनेछु, किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईँका कार्यहरू आश्चर्यका छन् र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ। परमेश्वर हरेक जग्गा जताततै हुनुहुन्छ, र मानिस कृत्रिम प्राणी हो जससँग निरन्तर परमेश्वरको ध्यान हुन्छ। पद 15 र 16 भनिएको छ, जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिँदै थिएँ, तब मेरा हड्डीहरू तपाईँबाट लुकेका थिएनन्, मेरो रचना नभई तपाईका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईका आँखाले देखेका थिए र मेरा सबै अंग जो दिन दिनै बनिँदै आएका थिए ती नबनिँदै तपाईका पुस्तकमा ती लेखिएका थिए। मित्र, शरीरको रचना हुन भन्दा पहिले दाउद भन्दछन् कि ऊ व्यक्ति हुन्, उसको गर्भमा रचना गरिएकै बेला उनी व्यक्ति थिए, उसको शरीरका अंगहरूको रचना हुन भन्दा पहिले उनी व्यक्ति थिए। मित्र, गर्भधारणको समयमै व्यक्तिको पर्सनहुडको स्थान लिने कुराको ज्ञात यहाँ गरिएको छ। मित्र, यो हाम्रो दिनमा गर्भपातको अवर्सनको प्रश्नको कारण यो अति नै महत्वपूर्ण कुरा छ बुझ्नलाई। मैले एकजना लिबरल प्रचारकले यो भनेको सुनिरहेको थिएँ, बाइबलले गर्भपातको अवर्सनको बारेमा भन्ने केही कुरा छैन, त्यसकारण हामीले चाहे अनुसार इच्छा लागे अनुसार आफ्नै निर्णयहरू बनाउन सक्छौं। तर मित्र, यसको बारेमा भन्ने बाइबलसँग केही कुरा छ अनि यो स्पष्ट पद हो। यस विषयको सम्बन्धमा जब शरीरको रचना गरिँदै थियो दाउदले भने कि उनी व्यक्ति थिए वा मानिस, व्यक्तित्व पर्सनहुड, उसका शरीरमा हरेक अंगहरू अस्तित्वमा आउन भन्दा पहिले परमेश्वरले उसको बारेमा जान्नुहुन्थ्यो व्यक्तिको रूपमा। अहिले यो कुराको सुन्नुहोस्, गर्भपात हत्या हो, अबोर्सन मर्डर हो यदि यो बच्चाको आमालाई बचाउनको निम्ति गरिँदैन भने। गर्भपात पाप हो, हत्या हो, किनभने गर्भधारण भएकै समयमा जीवन शुरू हुन्छ। यो नै गर्भपातको सम्बन्धमा परमेश्वरको दृष्टिकोण हो। त्यसपछि हामी देख्छौ परमेश्वरको सर्वशक्तिमता। 17 र 18 पदमा भनिएको छ, हे परमेश्वर, मेरो निम्ति तपाईका विचारहरू कति अमूल्य छन्, तिनीहरूको संख्याको सार कति ठूलो छ। तिनीहरूलाई गन्यो भने ती बालुवाका संख्या भन्दा बढ़ी छन्, म जाग्दा तपाईसँगै हुन्छ। मेरो मित्र, परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीलाई प्रेम गर्नुहुने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। 19 पदमा भनिएको छ, हे परमेश्वर, निश्चय तपाईले दुष्टहरूलाई मान्नुहुनेछ, यसकारण हे हत्यारा हो, मबाट पर हट। यो भजनमा हामीसँग दुवै ईश्वरीय र दुष्टको बारेमा उल्लेख छ। परमेश्वर भन्नुहुन्छ कि उहाँले दुष्टहरूलाई दण्ड दिनुहुनेछ र उहाँले आफ्ना मानिसहरूको प्रार्थनाको सुन्नुहुनेछ। मित्र, परमेश्वरको स्तुति होस् कि उहाँ सर्वज्ञानी, सर्वव्यापी र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।
2: सधैँ झैं आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो दाई, अनि व्यक्तिगत रूपमा पनि म एकदमै धेरै आशिषित भएको छु। र आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वरप्रति कृतज्ञता हाम्रो जीवनको स्वाभाविक प्रतिक्रिया चाहिँ हुनुपर्छ, किनकि उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। र यो कुरा पनि अझ धेरै अर्थपूर्ण लाग्यो कि हामी परमेश्वरबाट लुकेर बस्न सक्दैनौ, तर उहाँसँग हुनु नै हाम्रो सुरक्षा चाहिँ रहेछ।
3: बिल्कुलै सत्य कुरा गर्नुभयो भाई तपाईँले। आज भजन संग्रह 138 परमेश्वरप्रति धन्यवाद र भरोसा देखाउँछ भने भजन संग्रह 139 उहाँको सर्वज्ञानता र सर्वव्यापकताको गहिरो सत्यलाई प्रकट गरेको कुरा हामीले सिकेका छौँ।
2: हाम्रो जीवनको स्वाभाविक प्रतिक्रिया चाहिँ हुनुपर्छ, किनकि उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। र यो कुरा पनि अझ धेरै अर्थपूर्ण लाग्यो कि हामी परमेश्वरबाट लुकेर बस्न सक्दैनौ, तर

0: प्रष्ट बनाएको छ भाइ।
1: आजको यस अध्ययनले चाहिँ हामीलाई यो सिकाएको छ कि हाम्रो जीवन संयोग चाहिँ होइन तर परमेश्वरको योजना अनुसार बनाइएको एउटा विजयको जीवन चाहिँ हो।
0: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। उहाँले हामीलाई उद्देश्य सहित सृष्टि गर्नुभएको छ, त्यसैले हाम्रो जीवनको अर्थ उहाँसँगको सम्बन्धमा मात्रै पाइन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97-97।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
6: लस्तो है मेवे फेवेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि चणेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
7: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
8: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस।
7: व्यापार व्यवसायका प्रशासनिक तथा
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ।

0: रामजी परियार, फोन नम्बर 9841-6767-64 9841-6767-64।
1: रेडियो बिहानी 97.6 MHz।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

0: रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सिरोफिरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नु समाचारको सिलसिला सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। बाढ़ीमा परि ज्यान घुमाएका सदस्यको ऋण बीमा दावीबाट परिवारलाई 4 लाख भन्दा बढ़ी रकम फिर्ता। कांग्रेस धादिङ अधिवेशनमा अपाङ्गता क्लस्टरको दुरूपयोग भएको अश्वन लम्सालको आरोप। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। संघीय निजामती सेवा विधेयक संसद पेश गर्ने। ल वर्षाका कारण नेपाल श्रीलंका क्वार्टर फाइनलमा रद्द। वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा। उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङ बेसीको बाढ़ीमा परि ज्यान घुमाएका एकजना ऋण सदस्यको ऋण बीमा दावीमा प्राप्त रकम मध्ये 4,08,415 रकम परिवारलाई फिर्ता रहेको छ। 2083 साल भदौ 10 गते आएको बाढ़ीमा परि सदस्यको निधन भएपछि संस्थाले सदस्यको ऋणसँग सम्बन्धित बीमा दावी प्रक्रिया अघि बढ़ाएको थियो। उक्त ऋणको बीमा सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड मार्फत गरिएको थियो। सम्बन्धित सदस्यले संस्थाबाट रु 3 लाख ऋण लिएका थिए। बीमा दावी प्रक्रिया पूरा भएपछि सिटिजन लाइफ इन्सुरेन्सबाट संस्थालाई रु 6,10,000 रकम भुक्तानी गरिएको थियो। बीमा कम्पनीबाट प्राप्त रकमबाट सदस्यको ऋण तथा सम्बन्धित हिसाब किताब मिलन गरी बाँकी रकम मध्ये 4,04,015 मृतक सदस्यको परिवारलाई फिर्ता गरिएको हो। सदस्यका पदाधिकारी र कर्मचारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा मृतक सदस्यको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको थियो। ऋण बीमाले सदस्यको आकस्मिक निधन वा दुर्घटनाबाट परिवार पर्न सक्ने आर्थिक भार कम गर्न सहयोग गर्ने भएकाले सदस्यहरूको आर्थिक सुरक्षाका लागि ऋण बीमाको महत्व रहेको संस्थाले जनाएको छ। संस्थाले सदस्य तथा सदस्यका परिवारको हित र आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सदस्य केन्द्रित सेवा तथा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत धादिङमा जारी अधिवेशनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व विषयलाई लिएर क्षेत्रीय प्रतिनिधि अश्विन लम्सालले आपत्ति जनाउनु भएको छ। लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानको ओडा तहदेखि केन्द्रीय कार्य समितिसम्म अपाङ्गता भएका व्यक्तिहरूको सामानुपातिक प्रतिनिधित्व व्यवस्था गरे पनि निर्वाचन निर्देशिकाको प्रावधान गलत प्रयोग गरिएको आरोप लगाउनु भएको हो। उहाँका अनुसार कुनै क्लस्टरमा सम्बन्धित क्लस्टरका क्रियाशील सदस्य प्रतिनिधि नभएका उक्त पदलाई खुल्लातर्फ रूपान्तरण गर्न सकिने व्यवस्थाको दुरूपयोग भएको छ। यसका कारण अपाङ्गता भएका व्यक्ति क्रियाशील सदस्य रहेका ओडाबाट समेत उनीहरूको प्रतिनिधित्व खोसिरहेको लम्सालको दावी छ। कतिपय ओडामा अपाङ्गता नभएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्तिको कोटाबाट प्रतिनिधि बनाएको समेत उहाँले आरोप लगाउनु भएको छ। यस विषयमा जिल्लाको नेतृत्व तहसँग जिज्ञासा राख्दा समावेशी प्रतिनिधित्वको मर्म अनुसार अगाडि बढ़ाउनु भन्दा आफू अनुकूलमा व्यक्तिलाई स्थापित गर्ने प्रविधि देखिएको लम्सालको भनाइ छ। लम्सालले आफूले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिको अधिकार सशक्तिकरण र न्यायका लागि आवाज उठाउँदै आएको उल्लेख गर्नुभएको छ। साथै अपाङ्गता भएका व्यक्तिको आधिकारिकमाथि हस्ताक्षेप भएको भन्दै विरोध स्वरूप कांग्रेसको प्रदेश सभा क्षेत्र र प्रतिनिधिको क्षेत्रमा अधिवेशनमा सहभागी नहुने निर्णय गरेको उहाँले बताउनु भएको छ। उहाँले पद वा प्रतिनिधिको मोह भन्दा निष्ठ इमरदारी र अपाङ्गता भएका नागरिकप्रतिको उत्तरदायी महत्वपूर्ण रहेको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाय भेट गर्नुभएको छ। राजदूत श्रीवास्तवले राष्ट्रपति भवनस्थित निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। भेटका क्रममा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध थप आपसी हित र चासोका विभिन्न विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जानकारी दिनुभएको छ। त्यस अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभएको छ। सरकारको संघीय निजामती सेवा सम्बन्धित कानूनलाई संशोधन तथा एकीकरण गर्न भनेको विधेयक संघीय संसद पेश गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसद पेश गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन डलरको बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ। सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्णयका अनुसार पनि राष्ट्रिय वन क्षेत्र उपयोग गर्ने मन्त्री परिषदले स्वीकृति दिएको छ। बैठकले पशु वधशाला तथा मासु जाँच एन 2075 र अपाङ्गता भएका व्यक्तिको आधिकारिक सम्बन्धी एन 2074 संशोधन गर्ने भनेको विधेयक संघीय संसद पेश गर्ने स्वीकृति दिएको छ। मन्त्री परिषदले प्रशासनतर्फ दुई उच्च आधिकारिक बढ़ुवा तथा पद स्थापना गर्ने निर्णय समेत गरेको छ। सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी गण्डकी प्रदेशको प्रदेश सचिवमा पद स्थापना गरिएको छ। त्यस्तै नेपाल इन्जिनियर सेवा तर्फका डाक्टर जगदीश स्वर्ण कर्मचार्यलाई बढ़ुवा गरी ऊर्जा जस तथा सिन्चे मन्त्रालयले सचिवमा पद स्थापना गर्ने निर्णय गरेको छ। पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले आफू वरिष्ठ नेता बन्न इच्छुक नरहेको खुलासा गर्नुभएको छ। मंगलबार रूपन्देहीको बुटोलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले पार्टीले आफूलाई वरिष्ठ नेतामा मनोनय गरेको खुशी व्यक्त गर्नुभयो, तर आफूले उक्त जिम्मेवारी चाहना गरेर नलिएको उहाँको भनाई छ। भण्डारीले औपचारिक रूपमा कसरी जिम्मेवारी शुरू गर्ने भन्ने विषय अझै टुंगो नलागेको पनि बताउनुभयो। उहाँले लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सड़क पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। त्यस्तै उद्योगी तथा व्यवसायिक छलफल र परामर्श गरी यस क्षेत्रमा समस्या समाधान गर्ने तर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेत्री भण्डारीले आफूले पार्टी उपाध्यक्षको जिम्मेवारी समेत लुम्बिनी क्षेत्रमै प्राप्त गरेको स्मरण गर्नुभयो। वरिष्ठ नेतामा मनोनय भएपछि भण्डारीले यो उपत्यका बाहिरको पहिलो भ्रमण हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र नभई राष्ट्रिय स्तरको विश्वविद्यालय हुने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयकमाथिको छलफलमा उठेका विषयमा धारणा राख्दै मन्त्री गौतमले राष्ट्रिय सुरक्षालाई युद्ध वा सैन्य सुरक्षामा मात्रै सीमित रहेर बुझ्न नरहेको बताउनुभयो। उहाँले बदलिदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाभित्र अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक, आर्थिक, कूटनीतिक, राजनीतिक अध्ययन तथा साइबर सुरक्षा लगायतका विषय पनि समेटिने उल्लेख गर्नुभयो। मन्त्री गौतमका अनुसार प्राविधिक विश्वविद्यालयमा राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीति, नेतृत्व, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक लगायतका विषयमा अध्ययन, अध्यापन र अनुसन्धान हुनेछ। उहाँले नेपालमा अर्को विश्वविद्यालय थप्नु मात्रै विधेयकको उद्देश्य नरहेको स्पष्ट पार्दै राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका क्षेत्रमा उच्च स्तरीय शिक्षा, अनुसन्धान तथा रणनीति विश्लेषण मार्फत नीतिगत ज्ञान उत्पादन गर्न सक्ने स्वयं र विश्व स्थानीय संस्था निर्माण गर्न सक्ने मुख्य उद्देश्य रहेको बताउनुभयो। विधेयकको विश्वविद्यालय सभा कार्यकारी परिषद प्रज्ञ परिषद र बोर्ड अफ ट्रेनरी जस्ता संस्थामा संरचनाको व्यवस्था गरेको जानकारी दिँदै मन्त्री गौतमले नीति निर्माण संस्थाका उत्तरदायी र दैनिक प्राज्ञिक कार्यबीच आवश्यक दूरी कायम गर्ने व्यवस्था गरिएको उल्लेख गर्नुभयो। उहाँले संसदीय छलफलमा विश्वविद्यालयको नागरिक सैनिक सहभागिता प्राज्ञिक स्वतन्त्रता र संस्थागत उत्तरदायीलाई थप स्पष्ट र सुदृढ बनाउन सकिने धारणा राख्नुभयो। सांसदहरूले विश्वविद्यालयलाई सैनिक शिक्षामा मात्रै सीमित नराखी कूटनीतिक साइबर सुरक्षा जलवायु सुरक्षा संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयमा जोड्नु पर्नेमा जोड दिएका छन्। त्यस्तै विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता पारदर्शिता अनुसन्धानको ग्रस्त र नागरिक सैनिक सम्बन्धलाई विधेयकमा स्पष्ट पार्नुपर्ने धारणा पनि सांसदहरूले राखेका छन्। बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति गरेको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा रहेर काम गर्न निर्देशन दिनुभएको छ। उहाँले पार्टीको नीति र अनुशासन विपरीत गतिविधि गर्ने तथा अराजकता फैलाउनेमाथि कड़ा कार्यवाही गरिने चेतावनी समेत दिनुभएको छ। मंगलबार कोशी मधेस बागमती उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र पूर्ण बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीको मुख्य कार्यभारको रूपमा प्रस्तुत गर्नुभएको हो। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटिको बैठकलाई पार्टीभित्रका विवाद समाधान गर्न महत्वपूर्ण बिन्दुमा रूपमा उल्लेख गर्दै अध्यक्ष ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताउनुभयो। उहाँले स्थानीय निर्वाचनमा केन्द्रीय हुने नेता र कार्यकर्तालाई निर्देशन दिँदै जनसंगठनहरूको पुनर्गठन र संगठन निर्माणको काम अघि बढ़ाइने जानकारी दिनुभयो। निर्वाचनको तयारीमा जुट्नुपर्ने समयमा पार्टीभित्र आपसी विवाद र गुटगत गतिविधि अल्झिन नहुने उहाँको भनाई थियो। अध्यक्ष ओलीले देशलाई लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामा फैलाउन एमाले नेतृत्वदायी भूमिका खेल्ने दावी समेत गर्नुभयो। उहाँले गत वर्ष भदौ 23 र 24 गतेका घटनाका साथै राष्ट्रिय सम्पत्ति सिंहदरबार लगायतका संरचना र व्यक्तिको घरमा भएको आरजानी प्रति चिन्ता व्यक्त गर्नुभयो। फागुनमा भएको निर्वाचनमा पार्टीले बिर्नुपर्ने क्षतिबारे चर्चा गर्दै अध्यक्ष ओलीले बाह्य आक्रमण योजनाबद्ध र पार्टीभित्रका आन्तरिक कमजोरी त्यसका कारण रहेको दावी गर्नुभयो। आगामी दिनमा व्यक्तिगत भन्दा सामूहिक स्वार्थलाई प्राथमिकतामा दिनुपर्ने उहाँले जोड दिनुभयो। त्यस्तै विपक्षीहरूले फैलाएको भ्रम चिन्ह तथ्य तर्क र प्रमाणमा आधारित डिजिटल प्रसारण प्रचार अभियान संचालन गरिने पनि अध्यक्ष ओलीले बताउनुभयो। उहाँले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एउटै पक्षमा केन्द्रित भई संगठन निर्माण र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारयुक्त अन्त्यका लागि प्रयास गरिरहेको मध्यस्थलहरूमा अमेरिकाका सम्पर्कमा रहेको बताउनु भएको छ। व्हाइट हाउसका पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्धका कारण कूटनीतिक प्रयास भइरहे पनि अमेरिकाले युद्धमा छिट्टै जित हासिल गर्ने दावी गर्नुभयो। उहाँले आफूहरूको पक्षमा युद्धको परिणाम आउने बताउँदै यो विषय निकै तीव्र गतिमा अघि बढ़ने उल्लेख गर्नुभयो। राष्ट्रपति ट्रम्पले युद्धमा अमेरिकाको जीतपछि पेट्रोलको मूल्यमा ठूलो गिरावट आउने दावी समेत दोहोर्याउनुभयो। उहाँका अनुसार नेपालको पेट्रोलियम मूल्य घट्दा अमेरिकी उपभोक्तालाई राहत पुग्नुका साथै ऊर्जा लागत समेत कम हुनेछ। इरानसँगको तनाव कायम रहेको बेला तथा युक्त अन्त्यका लागि विभिन्न पक्षबाट कूटनीतिक प्रयास भइरहेको समयमा ट्रम्पको यस्तो भनाई आएको हो। यद्यपि अमेरिकी राष्ट्रपतिले आफूले सम्पर्क गरिरहेको मध्यस्थलकर्ताहरूको हुन् र उनीहरूको कस्तो प्रकारको वार्ता भइरहेको छ भन्ने बारे थप जानकारी दिनुभएको छैन। अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। जापानको निसिनीस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि अविरल वर्षा भएपछि नेपाल र श्रीलंका बीचको खेल टस समेत हुन सकेन। खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद अर्थात आईसीसीको वरियतामा नेपालभन्दा माथि रहेको श्रीलंका वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरिएको छ। अब सेमी फाइनलमा श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एकको विजेता बनेर क्वार्टर फाइनलमा पुगेको नेपालको लागि श्रीलंका विरूद्धको खेल महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो। तर वर्षाका कारण खेल नै हुन नसकेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि हिजो तय भएको क्वार्टर फाइनलमा खेलहरू पनि वर्षाकै कारण रद्द भएका थिए। वरियताका कारण भारत र पाकिस्तान सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। आजै हुने अर्को क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच प्रतिस्पर्धा हुँदैछ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। बाढ़ीमा परिजन गुमाएका सदस्यको ऋण बीमा दावीबाट परिवारले 4 लाख भन्दा बढ़ी रकम फिर्ता। कांग्रेस धादिङ अधिवेशनमा अपंगता क्लस्टरको दुरूपयोग भएको अश्विन रम्सालको आरोप। परिषद मन्त्री परिषदको बैठकमा निर्णय सार्वजनिक। संघीय निजामती सेवा विधेयक संसद पेश गर्ने। र वर्षाका कारण नेपाल श्रीलंका क्वार्टर फाइनल रद्द। वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा। हौस् त साँझ 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: के तपाई आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
6: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि,
6: अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
10: सम्पर्क मोबाइल 9741031439।

0: रेडियो बिहानी 97.6 MHz
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062386 र 9810323754।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
2: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संघीय निजामती विधेयक सहित 3 विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि हुने। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी। र श्रीलंका संघको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20औं एसियाली खेलकूदबाट बाहिरियो।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। आजको मन्त्री परिषद बैठकले पशु बच्चाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केवर पथलैया सड़क, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई राजपत्र ंकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा डाक्टर जगदीश्वर कर्माचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेड बढ़ेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगेको बताउनुभयो। संचारकर्मीको एक प्रश्नमा मन्त्री पोखरेलले अपरिचित समूहबाट टेक्स्ट मार्फत थ्रेड आएपछि रेस्क्यू गरे प्रश्न पार्नुभयो।
2: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँहरूलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको हो, त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
1: मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जेनजी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न संचार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अगाडि बढ़ाउन विधेयक आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले यो सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीति यसको मुख्य कार्यक्षेत्र रहेको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने, सिफारिश समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, साइबर सुरक्षा, सूचना प्रविधि र भू राजनीति जस्ता बदलिदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नु पर्ने सुझाव दिनुभयो। विश्वविद्यालयको मुख्य मेरुदण्ड ज्ञान र अनुसन्धान हुनुपर्नेमा जोड़ दिँदै सांसदहरूले यसलाई प्राज्ञिक स्वतन्त्रताको थलो बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य, शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य, शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मधेस प्रदेशका नागरिकलाई काठमाडौँ आउन नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरूले बताउनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्दले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढ़ीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सड़क संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले चाडपर्वका बेला बढ़ने बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्नु

0: देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा एक एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध नेपाल टेलिकमको दूरसंचार सेवा शीघ्र पुनस्थापना शीघ्र संचालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्याल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले बाढ़ी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरूद्ध दूरसंचार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सड़क तथा विद्युत संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिनुभएको थियो। छलफलमा नेपाल टेलिकमका प्रमुख संचालन अधिकृत प्रेम प्रसाद सिलवालले अधिकांश प्रभावित टावरमा विद्युत आपूर्ति अवरूद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि 6 प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुननिर्माणका लागि 7 प्रदेशका मुख्यमन्त्रीसँग सहयोगको अनुरोध गरेको बताउनुभयो। भोटेकोशी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उहाँले हजारौंको संख्यामा मृत्यु भएको बताउनुभयो। अविरल वर्षाका कारण बाढ़ी पहिरोले 4 दिनदेखि अवरूद्ध बनेको बीपी राजमार्ग संचालनमा आएको छ। बाढ़ीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात सञ्चालन गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रोशी क्षेत्रको चौकी डाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ट्र्याक खोलेर सवारी आवागमन शुरू गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। यही असोज 8 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढ़ीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढ़ीले नदी किनारका बस्ती, धार्मिक तथा शैक्षिक संरचना र सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको रिपोर्ट।
1: 4 दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढ़ीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। 3 जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेती बेदीमा बाढ़ीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढ़ेपछि बजार क्षेत्रका करिब 50 घर जोबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढ़ीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीय घर तथा पसलमा पानी पसेपछि सेतीबेडी बजारको अवस्था अहिले सुनसान र अस्तव्यस्त बनेको छ। स्थानीय जय वल्लभ नेउपाने:
2: 9 गते दिउँसा आएको बाढ़ी घटिसकेका थियो, 10 गते बाढ़ी चौकीबाट हो हल्ला भयो, हेर्दाखेरि त बाढ़ी अकस्मात आयो, मान्छेमा क्षति भएन, बाढ़ी सफल भयो।
1: बाढ़ीका कारण स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने पक्की पुल समेत नदीले बगाएको छ। पुल बगेसँगै 2 जिल्ला बीचको आवाज जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढ़ी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत जुबानमा परेको छ। रामदीको संस्कृत गुरूकुलम र उत्तर वाहिनी स्थित गुरूकुलमा समेत बाढ़ीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यसपटकको कालीगण्डकीको बाढ़ी 2018 सालपछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र स्थानीय प्रशासनको आग्रहपछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ। बाढ़ीबाट विस्थापित स्थानीय अहिले विद्यालय लगायत सुरक्षित स्थानमा बसेका छन्। विभिन्न निकायबाट राहत सामग्री आउने क्रम शुरू भए पनि सड़कमा ठाउँ ठाउँमा पहिरो गएका कारण राहत सामग्री समयमै प्रभावित बस्तीसम्म पुर्याउन समस्या भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे:
3: क्षति ठुलो क्षति भएको छ। समयमा नै मानवीय क्षति नै नदिनको लागि हामीले तयारी गरेका थियौँ। फायरलाई सुरुमेखि नै सुरक्षित ठाउँमा जानको लागि हामीले अनुरोध गरेको, स्थानीय तहसँग पनि हामी सम्पर्क समन्वय गरे हुनाले यहाँ मानवीय क्षति हुन दिएका छैनौँ। हामीले क्षतिपीडी लगायतको यस्ता डुबान क्षेत्रहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी विपद व्यवस्थापन समितिले आवश्यक निर्णयहरू गरि पनि सकेका छ। तत्काल हामीले उद्धार राहतका विषयहरूलाई पनि प्राथमिकता दिएका छौँ।
1: अब प्रभावित परिवारको सुरक्षित बसोबास र राहत व्यवस्थापन तर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
0: कालीगण्डकी नदीमा आएको भीषण बाढ़ीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नभित्दै जिल्लाका विभिन्न ठाउँमा सुक्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। बाढ़ीको पीड़ाबाट प्रभावित परिवार सुरक्षित स्थानको खोजीमा रहेका बेला पर्वतको जलजला गाउँपालिका साथ लामा बगरमा आज बिहान सुक्खा पहिरो खसेपछि स्थानीय त्रसित भएका छन्। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका साथ लामा बगरमा आज पहिरो जाँदा चारवटा घर दुई गोठ पुरिएका छन् भने एकजना मानिस घाइते भएका छन्। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन यही असोज 18 काठमाण्डुमा हुने भएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिनुभयो। असोज 16-19 महाधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरी निर्धारित समयभन्दा दुई दिनपछि सारिएको मुख्य सचिव दुलालले जानकारी दिनुभयो। यसको 15 महाधिवेशन उद्घाटन समारोह यही असोज 18 दिउँसो 2 काठमाण्डुको खुल्ला मंचमा हुने नेपाली कंग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताउनु भएको छ। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटि बैठकका सन्देशबारे आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासन विपरीत जाने र अराजकता फैलाउनेमाथि कड़ा कार्यवाही हुने बताउनुभयो। एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठक यही असोज 5-8 ललितपुरमा भएको थियो। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुईजना चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने जनाएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि दुईजना चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा दुईजना चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले बताउनुभयो। नियम विपरीत एकजना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही गरिने उहाँको भनाइ छ। जापानिज इन्सेफ्लाइटिस जेई विरूद्धको खोप अभियान अन्तर्गत झापामा 2,70,246 जनालाई खोप लगाइएको छ। झापामा चालू आर्थिक वर्षमा 13 जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुखले बताउनु भएको छ। तीमध्ये 7 मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको राईनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी सहित 10 आर्थिक हिनामिना गरेको भन्दै आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। नगरपालिकामा आर्थिक वर्ष 2076-77 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त 16,72,000 रकम हिनामिना गरेको आयोगले जनाएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएससीआरले पर्याप्त बजेट अभावका कारण विश्वभरका करिब 83,00,000 शरणार्थी तथा अन्य जबरजस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार निरन्तर बढ़िरहेको आर्थिक संकटका कारण शरणार्थी आन्तरिक रूपमा विस्थापित व्यक्ति र राज्यविहीन मानिसलाई उपलब्ध गराउँदै आएको संरक्षण तथा सहायता प्रणाली कमजोर बन्दै गएको छ। संस्थाले यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8.5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, तर जुलाईको अन्त्यसम्म 2.7 अर्ब डलर अर्थात आवश्यक रकमको 32% मात्र प्राप्त भएको छ। यूएनएचसीआरका अनुसार सन् 2024 संस्थासँग उपलब्ध बजेट 5.2 अर्ब डलर रहेकोमा 2025 घटेर 3.9 अर्ब डलरमा सीमित भएको थियो। पश्चिम म्यानमामा हिजो भएको सैन्य हवाई आक्रमणमा मृत्यु हुनेको संख्या 50 पुगेको घटनास्थलमा तैनात सहायता कर्मीले बताएका छन्। सेनाले राखाइन राज्यको क्याउटाउ शहरको नदी किनारमा अवस्थित व्यापारिक केन्द्रमा आज पनि बम प्रहार गरेको थियो। हालसम्म मृतकको संख्या 50 जना पुगेको छ भने 58 जना घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढ़ीका कारण बीमा कम्पनीहरूमा झण्डै 21 अर्ब रूपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार असोज 12 गतिसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा 2180 वटा दावी मार्फत 20 अर्ब 98 करोड 87 लाख रूपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। कम्पनीहरूमा परेको दावी तथ्याङ्कलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणका प्रवक्ता पूजन ढुङ्गेल अधिकारीले जानकारी दिनुभयो। बाढ़ीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारी साधन र जलविद्युत आयोजनामा क्षति पुगेपछि परेको दावी मध्ये हालसम्म बीमकहरूले अग्रिम पेस्की समेत गरी जम्मा 67,48,000 रूपियाँ मात्र भुक्तानी पाएका छन्। बीमा लेखको प्रकार अनुसार रकमका आधारमा सबैभन्दा धेरै दावी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमातर्फ 518 वटा दावी मार्फत 9 अर्ब 41 करोड 58 लाख रूपियाँ बराबरको क्षतिको माग दावी गरिएको छ। त्यसमा हालसम्म 38,14,000 रूपियाँ भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा तर्फ 165 वटा दावीबाट 4 अर्ब 41 करोड 45 लाख रूपियाँ बराबरको क्षति मूल्यांकन भएको छ। दावी संख्याका आधारमा भने मोटर बीमा सबैभन्दा अगाडि देखिएको छ। बाढ़ीले सवारी साधन बगाएको र क्षति पुर्याएको भन्दै 1,066 वटा मोटर बीमाको दावी परेको छ, जसको रकम 3 अर्ब 7 करोड 93 लाख रूपियाँ बराबरको छ। मोटर बीमा तर्फ 24,10,000 रूपियाँ दावी भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। स्वास्थ्य बीमा तर्फ 28 वटा दावीबाट 22 करोड 52 लाख रूपियाँ बराबरको दावी परेको छ। विशेष आर्थिक क्षेत्रमा स्थापित भई मापदण्ड पूरा नगरेका उद्योगलाई कार्यवाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेको पञ्चकन्या एसएस एक्सपोर्टलाई कार्यवाही गर्न लागेको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यका निर्देशक डाक्टर दिवाकर लुइटेलले भैरवा विशेष आर्थिक क्षेत्रमा रहेको पञ्चकन्या एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न नसकेपछि कार्यवाही गरिएको जानकारी दिनुभयो। प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने व्यवस्था तोकेको छ। विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई कर्म सहुलियत उपलब्ध गराइएको छ। आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। आर्थिक ऐन 2083 दफा 14 नेपालमा उपभोक्तालाई सुन चाँदी तथा गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सिप प्रवर्धन शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।
0: अब खेल समाचार अझ बमबाट।
6: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली खेलाड़ी विजय माझी र आशिष राणा मगर पुरूष कायक एकलको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार एहागी गावा क्वेनिङ स्लम कोर्समा भएको हिट चरणको प्रतिस्पर्धामा विजय 202.06 समय सहित 15 र आशिष 211.86 समय सहित सुनौ स्थानमा रहे। शीर्ष 18 खेलाड़ी सेमिफाइनल पुग्ने नियम अनुसार दुवै सेमिफाइनलका लागि छानिएका हुन्। सेमिफाइनल चरणको प्रतिस्पर्धा बुधबार एगाहीगुवा क्वेनिङ स्लम कोर्समै हुनेछ। त्यस्तै नेपालको एथलेटिक यात्रा मुकेश बहादुर पालको व्यक्तिगत समय सुधारसँगै सकिएको छ। पुरूष 5,000 मिटरको फाइनलमा मुकेशले 14:03.61 को समय निकाल्दै 9 स्थान हासिल गरे। 14:25.54 मुकेशको यसअघिको व्यक्तिगत उत्कृष्ट समय थियो, त्यसमा उनले उल्लेखनीय सुधार गरे। नयगामा यसपालि एथलेटिक्समा 6 खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। खड्क बहादुर खड्काको म्याराथन, राजन रोकायाले 10,000 मिटर, मुकेशले 5,000 र 1500 मिटर, सोमबहादुर कुमारले 800 मिटर, सन्तोषी श्रेष्ठले 5,000 र 10,000 मिटर तथा पूर्णलक्ष्मी नेपालीले 1500 र 5,000 मिटरमा चुनौती प्रस्तुत गरेका थिए। सबै प्रतिस्पर्धामा नेपालको चुनौती दयनीय रह्यो। यसबीच सोमबहादुरले आइतबार 800 मिटरमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै 1:48.95 समय निकालेका थिए। आफ्नो हिटमा 5 तथा समग्रमा 8 भएका उनी फाइनल पुग्न भने सकेका थिएनन्। श्रीलंका संघको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरिएको छ। नायोगा स्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल टस समेत नभई रद्द भएको हो। खेल हुन नसकेको अवस्थामा टी20 वरियतामा माथि रहेको टोली सेमी फाइनल पुग्ने नियम अनुसार श्रीलंका अघि बढ़ेको हो। टी20 अन्तर्राष्ट्रिय वरियतामा श्रीलंका 9 तथा नेपाल 14 स्थानमा छ। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण शनिबार नेपाल र जापान बीचको समूह चरणको खेल पनि प्रभावित भएको थियो।
0: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.7, न्यूनतम 19.2 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 29.6, न्यूनतम 18 डिग्री सेल्सियस, पोखराको अधिकतम 31, न्यूनतम 19.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.4, न्यूनतम 20 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33.4, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय निजामती विधेयक सहित 3 विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि शुरू हुने। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी र श्रीलंकासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरियो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: धार्मिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: आगुआ औषध को उत्पादन संचय ओसार पसार बिक्री वितरण तथा सेवन कानूनत दण्डनीय अपराध हुन। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।
2: यसलाई त म कहाँ छाड्छु र मैले जानेछु भेटौ न पो।
3: ओहो दिदी नमस्ते है नमस्ते।
2: नमस्ते। ओहो वकिल बाबु पो आउनु भएछ।
3: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
2: कोसँग हुनु नि त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरयानी बनाए कि।
3: लौ हेर बोल्नै नहुने कुरा पो बोल्नु भयो त।
4: बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने
3: अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न
5: साथीको बिहेमा जान पर्ने। सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि? साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनजाति पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841-7125-42 9861-02-6611 र 010-520-542।
7: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
8: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न सरकारद्वारा स्वीकृति। पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको जवाफ, पक्राउ गरिएको नभई सुरक्षा दिएको दावी।
1: उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन, त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
0: एमाले चाडपर्वपछि सरकारको विरोधमा आन्दोलन गर्ने, अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन। कांग्रेसको 15 महाधिवेशन दुई दिन पर धकेलियो।
2: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते।
0: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, अवरूद्ध बीपी राजमार्गमा पनि साना गाडी चल्न थाले। असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव।
3: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ।
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित, वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोड़ौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। संचारकर्मीलाई प्रतिक्रिया दिँदै वहाँले जबरालाई प्रहरले रेस्क्यू गरेको बताउनुभयो। मन्त्री पोखरेलले शुरूमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
1: पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
5: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
3: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
5: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाडी एकतर्फी रूपमा

0: चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्च्याएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका छ को चौकी डाँडा, रोशी गाउँपालिका सात को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को माम्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खाने पानीको पम्प हाउस रहेको भित्री ट्रकबाट गाड़ी सञ्चालन गरिएको छ। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो,
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टुनिखेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम, 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
0: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
2: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो त्यो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं, तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौं।
0: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवर्णम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान पौने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
3: सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था।
4: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खोल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ? थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
4: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यक छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौँ। त्यो हुन्छ नै। 10-12 दिनभित्रमा बेत्राबत्तीमा बेलीबिरी जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाइकुण्डका केही वडाहरू र उत्तर गएको 2-3 वडाहरू गोसाईकुण्डको केही ओडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार र राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
8: रसुवाका सिडिओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ। बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले।
11: तपाईँको बच्चाहरू स्कूल नखोलिन्छम्म कहीं पनि नपठाउने घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराएं। यो गोसाईकुण्ड गाउँपालिकाको नीतिहरू छन्। 26 गतिदेखि स्कूल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई स्कूल खोलेको जानकारी गराए र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मनोपरामर्श दियौं, काउन्सिलिङ गरौं, यसरी आफूविधन पर आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा नहडबडाइकन नडराइकन स्कूलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छौँ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो वितरणको अवस्थामा पनि विभिन्न संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल 1 क्लासदेखि 5 क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
8: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छाअनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
12: त्यो हिसाबले हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने पनि
3: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ अहिले फेरि ढिलो होला नि।
14: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो तिमी त घरको खाने भएछौ नि
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यौ शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
16: महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
16: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
16: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
7: बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने, दानापानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्। नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढ़ीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने, खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
12: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तै कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्ता आयोडिन जस्ता औषधिहरू यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालको हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो, नि बाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फतै प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
17: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन त कहाँबाट कहाँ पुगिरहेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन, उपचार चाहिँ भइरहेको देखियो होइन यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो।
12: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
17: यस्तो पनि भयो। अब केही देखियो भने जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन खोलिएन, खोलिएको भएदेखि अन्तसम्म पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
12: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा गरे जस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्य समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
17: घाइतेको उपचार भइरहेछ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
12: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग, त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु भ्याक्सिन समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामीलाई लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले सुरु भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ।
17: अब त्यो सँगसँगै लम्पे स्किन देखा परिसक्यो भन्नुभयो, लम्पे स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 वर्ष अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो, खोरेतको नाम लिँदै हुनुहुन्थ्यो होइन, अनि अरू रोगहरू पनि, अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
12: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा अब 1-2 हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लायो भने भोलिपल्टै हुन्न नि त,
17: अनि
12: त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ, त्यही भएर स्थानीय तहका साथीहरू अनि जिल्लाका साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ। अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणलाई थाहा पाइयो, तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो। त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नामहरू चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त,
17: अनि
12: त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ। त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि, अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छौँ। अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ, त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ, त्यो मोडालिटीबाट गर्ने हो। त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ, विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरिमि।
17: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ?
12: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा, फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त, जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ, सायद यो वर्षको भइसकेको पनि हुनसक्छ। अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो, जुन हाम्रो प्रशासनको निकायहरू आउँछन् त्यसमा ध्यान दिने, अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशु स्वास्थ्यको पशु सेवाका शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनको लागि चाहिँ सजिलो हुन्छ।
18: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0-5-20-470
2: 98-5-11-87-882 गोल्सी बजारको लागि 0-10-40-31-16 र 9-20 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98-49-18-57-37

रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका
0: पावरवाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछ।

0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
1: बुढी हेर त, लाऊ।
2: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-18-57-37।

श्रीयताम देव देवस्य नारायण जगत्पतिस्त्वदीय नावदानेन कथिष्य शुभकथा सर्वे श्रोतार सावधाना भवन्तु। श्रीमद भागवत महापुराण को दशम स्मने अहिले चतुर्थ स्कंद को 20 अध्याय को बीच बाट भगवान परमात्मा परमेश्वर जगत को नारायण अहिले ब्रह्मा जी को प्रादुर्भाव भइसके पछि राजा पृथ्वी को दरबार में स्वयं परमात्मा नारायण सवारी हुन आँटी बोक्सियो। राजा पृथु तपाई बहुत उत्तम व्यक्ति हुनुहुन्छ, तपाईको दरबारमा भगवान हरि आफै सवारी हुँदैछ। म तपाईलाई अरू धेरै कुरा केही नभनौं किनभने सर्वै पदम हस्ति पदम निमग्नम भन्ने न्याय छ। हात्तीको पाइलाले कुल्चिसकेपछि अरूको पाइला स्वतः खारिज हुन्छ, समाप्ति हुन्छ।

यसैले अब तपाईसँग मेरो एउटा निवेदन छ, तपाईको दरबारमा स्वयं नारायण स्वयं प्रभु नै सवारी हुन्छ, त मैले के अब अरूसँग के कुरा गर्नु, मसँग के कुरा गर्नुहुन्छ तपाई? भनेपछि हस हजुरको आशीर्वचन, राजा पृथ्वीले ब्रह्माजीको आशीर्वचन ग्रहण गर्नुभयो, राजा पृथ्वीले माफ माग्नुभयो, माने इन्द्रले माफ माग्नुभयो पृथ्वीसँग, अनि त्यसपछिबाट उहाँका दरबारमा स्वयं भगवान नारायण वासुदेवको सवारी भयो। वासुदेव परमात्मालाई देखि बक्सिएपछि राजा पृथ्वी पाध्यम अर्घ्यम आचपनीम स्नानीम पुनराचपनीमबाट पूजा अर्चना भयो, प्रार्थना ध्यान मनन कीर्तन भइसकेपछि श्री भगवान उवाच, भगवान आज्ञा गर्नुहुन्छ, यसति कार्यस्तम भङ्गम हयमेद सतक्षेह क्षमा पैतात्पनम मम क्षन्तु मरहसि। यस प्रकारबाट मलाई हजुरले जुन प्रकारबाट प्रस्ताव राख्नु भएको छ, अब यो सबै प्रकारको प्रसंगको विषयमा जुन प्रकारबाट प्रस्ताव राख्नुभयो, अब त्यो प्रकारको वर्णन म सारा प्रस्तुत गर्दछु। सुन्नुभयो सौनका ऋषि प्रणाली, यसते कार्यस्थम भङ्ग हयमेद सतक्षेह, तपाईले सयवटा अश्वमेध यज्ञ गर्नुभयो, अश्वमेध यज्ञ गरिसकेपछि महाराज इन्द्र तपाईको राज दरबारमा आएर माफ मागे, त्यहाँभन्दा ठूलो प्रकारको सजाय के हुन सक्छ? कोही व्यक्तिले जानी जानी गल्ती गर्छ, जानिन भनेर माफी माग्छ भने त्यहाँभन्दा ठूलो सजाय के हुन सक्छ? दुई पैसा डाँडेर, दुई दिन बन्दी खानामा राखेर के चाहिँ प्रयोजन भयो? जानी जानी गरिएको अपराध मैले जानिन भन्छ भने त्यो सबभन्दा ठूलो सजाय भयो, त्यो सबैभन्दा ठूलो सजायको भागी भयो, त्यो ठूलो दण्डको भागी भयो। सबै प्रकारबाट निहित जब विषयमा त्यो एउटा आफूलाई कमजोर पनाको महसुस गरायो, छोडिदिनुहोस् महाराज जो भयो। अब यस अर्थले तपाईँ कुनै प्रकारको चिन्ता नलिनुहोस्, धर्म अर्थ काम मोक्ष यी चार पुरूषार्थ तपाईँबाट साधन भएका छन्। धर्म पनि भयो, अर्थ पनि भयो, काम पनि भयो, मोक्ष पनि भयो, चारै प्रकारको पुरूषार्थ तपाईँबाट साधना भएको छ। यसमध्येमा उत्तम पुरूषार्थ यी चार पुरूषार्थ हुन्, यी चारै पुरूषार्थ तपाईँमा निहित छन् राजन। यस कारणबाट राजा पृथ्वीलाई भगवान प्रभुले आज्ञा गरिबक्स्यो, तर महाराज पृथ्वी तिमी अच्युत होइनौ, तिमी च्युत हो, अर्थात तिमी नाशवान हो। वो नाशवान व्यक्तिलाई म अनाशवान नाश नहुने वाला अच्युत व्यक्तिले च्युत व्यक्तिका लागि यो काम गर उसो गर यहाँ जाऊ वहाँ जाऊ मैले भन्न मिल्दैन। म त्यो कुनै प्रकारबाट गतिको वर्णन विस्तार प्रस्तुत गर्न म चाहन्न, तर एउटा प्रसंग छ के भनेदेखि तिम्रो दरबारमा सनक सनन्दन सनातन सनत कुमार भन्ने चार भाइ कुमारहरूको आवागमन हुन्छ। उनी चारवटा कुमारबाट जे प्रकारको नीति हुन्छ, निर्देशन हुन्छ, जे उपदेश हुन्छ, जे लाइन हुन्छ, जे प्रकारबाट तिमीलाई उपदेशको प्रदान गर्छन् त्यही काम गर, त्यसैबाट मुक्ति लाभ प्रदान हुन्छ। अब तिम्रो परमा म यो काम उकाम गर भनेर यस विषयमा म यो प्रस्तुत विवरण व्याख्या गर्न सक्दिनँ, किनभनेदेखि मैले भन्न पनि मिल्दैन, मलाई त्यो आवश्यक पनि छैन, किनभने म अच्युत व्यक्ति होइन, अच्युत मलाई साथी बनाउनको लागि जरूरत पनि छैन, म कसको साथी, म कसको जब को मेरो कुवारको त्यो मेरो विषय प्रसङ्गै होइन। यसरी आज्ञा गरिबक्सेपछि भगवानबाट अनि श्रेष्ठ करियुक्त परमात्माको यी वचनबाट प्रभावित भएका राजा पृथु भगवानका चरणमा गएर ढोक गरेर केवल दुई हात जोडेर नटमस्त बोल्नै नसक्ने हिसाबबाट बसिरहनु भएको थियो। राजा पृथ्वीका दरबारमा अहिले सनक सनन्दन सनातन सनत कुमार चार भाइ कुमार आउनुहुन्छ, उनीबाट दिएको उपदेशले तिम्रो कल्याण हुन्छ, म विदा हुन्छु भनेर भगवान अन्तर ध्यान विष्णु राजा पृथ्वी नाम गरेको राजाको राज दरबारमा आज सनकादि चारवटा कुमारको आवागमन हुनुभन्दा पहिला दीक्षान्त समारोह ब्रह्मसत्रको दीक्षान्त समारोहमा राजा पृथ्वीले समस्त प्राणीहरूको लागिमा हितकारका वचनहरू प्रस्ताव राखेर आफ्नो जनजीवन र

महाराज पृथु नाम गिरी को राजा को दरबार में सनक सनंदन सनातन सनत कुमार चारवटा कुमार को आवागमन हुनु भन्दा पहिले राजा पृथ्वीले ब्रह्मसत्र को दीक्षांत समारोहमा आफ्नो प्रजाहरूलाई उपदेश गर्नुभयो। हेर प्रजाहरु, मैले यहाँहरूको परमा केही गल्ती बोले कि भन्नुभयो राजा पृथ्वीले। केही गल्ती छैन महाराज, हजुरबाट के चाहिँ जब यस किसिमबाट गल्ती भयो होला त्यस्तो हामीले महसुस गर्न सकेका छैनौं भन्दा एउटा कारण पर्यो नि, मैले तपाईहरूलाई स्वर्गको राजा बनाउँछु भन्ने म आफू बन्छु र स्वर्गको प्रजा बनाउँछु भन्ने प्रलोभन देखाएको थिएँ, त्यसको प्रतिकूलताको असर भयो, मैले बनाउन सकिन, म स्वर्गको राजा बन्न पनि सकिन, अनि त्यसको बादमा फेरि स्वर्गको प्रजा बनाउनका लागि मैले पनि तपाईहरूलाई पनि सकिन, म स्वर्गको राजा बन्न पनि सकिन, यस अपराधबाट केही कुराको गल्ती भएको भए यसमा क्षमा राख्नु पर्ला। यस्तो राजा पृथ्वीका वचन सुनेर महाराज हजुर जस्तो महान प्रतापी राजा हामीले पाएका छौं, जसको दरबारमा राजा इन्द्रले आएर माफ मागे, जसको दरबारमा महाराज जब ब्रह्माजी नै स्वयं आएर उपदेश गर्नुभयो, जसको दरबारमा भगवान विष्णुको आवागमन भयो, जसको दरबारमा सनकादि चारवटा कुमार अल्ली खेरमा आउँदै हुनुहुन्छ, अनि त्यो भन्दा रमाइलो आज जब यहाँ त ब्रह्मलोक विष्णुलोक इन्द्रलोक र अनि त्यसपछिबाट सत्य लोकसम्मको उपस्थिति भइसकेको छ त के को स्वर्गको कुरा गर्नु पर्यो प्रभु? स्वर्ग भने त केवल महाराज इन्द्रको राजधानी पुरी हो, तर यो त जब सारा ब्रह्म विष्णु सत्यलोक अर्थात ब्रह्मलोक एवं विष्णुलोक र इन्द्रलोक सारा सम्पूर्ण यहाँको आवागमन भइसकेका छ। धन्य हो हामी पुरूषार्थ, हामी अत्यन्त कृतार्थ छौ, हामी ज्यादै खुशी राजीमा छौ, महाराजको जय होस्, हामी जय मनाउँछौ भनेपछि धन्यवाद प्रजाहरू, तपाईहरूको सदा सहायता र सही श्रोताको उच्च मूल्याङ्कन गर्दछु। महाराज पृथ्वी भन्नुहुन्छ, अरणी राजा पृथ्वीले भन्नुभयो, अब सबै कुरा त भयो, म स्वर्गको राजा बन्न पनि पाइन, मेरो यज्ञ 79 सम्पन्न 100 यज्ञका लागि गरिएको कार्यक्रम विघ्न बाधा, जसका यज्ञमा भगवान ब्रह्मा विष्णुको आवागमन बड़ा आनन्दको कुरा हो, सनकादि कुमार अहिले आउँदै हुनुहुन्छ, तर एउटा कुरा चाहिँ, मेरो पिताजी जसलाई बेन भनिन्छ न मैले पिताजी देख्न पाएँ, मेरो पिताजीको मृत्यु भएपछि म जन्मिएको, यस कारणको अर्थ हो पिताजीको शरीरबाट मथन मलाई गराएको, मथन गरेर मलाई झिकेको, त्यस्तो प्रकारको जब एउटा दुर्यष्टि कर्मबाट पैदा भएको म हो। अर्को कुरा भन्ने हो भनेदेखि मेरो महाराज पिताजीको के गति भयो होला र मेरो पिताजी नरकमा हुनुहुन्छ होला, पिताजीलाई तार्न मैले के काम गर्नु पर्ला भनेर सोधिबक्सेको थियो। धन्यवाद महाराज पृथु, पुत्रस्य परमो धर्म हो त्यो, पुत्रको परम धर्म त पिताजीको वचनलाई र पिताजी उद्धार गर्नु नै रहन्छ, सत्य कुरा हो, तर तपाई जस्तो छोरो पाउनेवाला बाउ त्यो नरक होला र तपाई जस्तो छोरो महान पुरूषार्थ यत्रो समाजले मानेको जसमा ब्रह्मा विष्णुले आवागमन गरेर स्वागत गरिसकेको व्यक्ति उस्तो छोरो पाउनेवाला बाउको नरकवास होला र महाराज? कदापि होइन। तपाई एउटा मानेमा विश्वास मान्नुहोस्, हिरण्यकश्यप नाम गरेको दानवराज पैदा भएको खण्डमा उनका छोरा प्रहलाद भए, प्रहलादले जब 21 कुल उद्धार गरेका छन् सरकार, उस्तो छोरो पाउनेवाला तपाईँ कहाँको जब फेरि तपाईँको पिताजी नरकवास होला र नरकवास होइन, कुनै कारणबाट नरक हुन सक्दैन, तपाईँको पिताजी अहिले वैकुण्ठ धाममा हुनुहुन्छ, यदि त्यसमा पत्यार छैन र त्यसमा विश्वास छैन भने सनकादि कुमार अहिले भर्खर आउँदै हुनुहुन्छ, उहाँसँग सोधिबक्सेपछि अन्यथा हुन सक्दैन। यस्ता प्रजाहरूले आज्ञा गरेपछि र ऋषि मुनिहरूका पासमा बसेर भएको सम्मानलाई राजा पृथ्वीले बडो मान्यताको प्रभावबाट सम्मान गर्नुभयो। धन्य हो तपाईँहरू सर्वोपरि हुनुहुन्छ, यहाँहरूले दिनुभएको मलाई माया र ममता र सद्भाव, यसको म पनि अति उच्चयुक्त मन यहाँहरूको सम्मान गर्दछु भनेर राजा पृथ्वी त्यस ठाउँबाट तयारी हुँदै हुनुहुन्थ्यो। सनकादि चारवटा कुमारहरू आउनुभयो, सनकादि चारवटा कुमारहरूलाई देख्न साथ उठेर सारा समाजले स्वागत सम्मान गर्यो, मर्यादा पुरूषोत्तम भगवान परमात्माका भक्त सनकादि चारवटा कुमारलाई पाद्य मार्ग माजपनिमबाट पूजा गरिसकेपछि भन्न लाग्नुभयो, लौ त प्रभु हाम्रो भाग्यको उदय भयो, आज हजुरसँगको भेटघाट भयो र मैले के गर्नुपर्छ? राजा पृथ्वीले सोध्नुभएको थियो, ए अब तिमीले के गर्नुपर्छ भन्ने बारेमा राजा पृथ्वी म भन्ने हो है त भन्नुभयो सनकादि कुमारले, आज्ञा होस् प्रभु भन्दा आशा संग्रह छोडेर राखा चित्त दिनमा, बस धेरै लामो कुरा किन गरिनौ, आशा र संग्रह छोड चित्त दिनमा राख, हुन सक्छ सबै कुरा ती भित्र पर्छ, आशा र संग्रह छोड्ने चित्त दिनमा राख्ने, आशा र संग्रह छोड्यो भने त्यहाँभन्दा ठूलो के हुन सक्छ? यहाँ त सबै यहाँ प्रतिबन्धित भएको बाधा भएको समस्या पर्न गएको कष्ट भएको त यो सम्पूर्ण आशा र संग्रहले नै हो।
आशा र संग्रह छोड चित्त अधीनमा राख। आशा र संग्रह छोडेर आफ्नो चित्तलाई अधीनमा राख्न सक्दछ जो त्यही महापुरुष हुन्छ महाराज। जसले आशा नै छैन, नोक्सान हुन्छ भन्ने डर पनि छैन, फाइदा हुन्छ भन्ने आशा पनि छैन, अनि त भइगयो नि। आशा संग्रह छोडेर राख चित्त अधीनमा। जबसम्म आशा र संग्रह मानिससँग रहन्छ तबसम्मका लागि नाफा नक्सान तेरो मेरो यहाँ त्यहाँ पद प्रतिष्ठाको विषय रहन्छ। नाफा नक्सान छोडिदिएपछि त्यो सबै कुरा मिलिगयो नि महाराज। प्रेतु तपाईँको जब नाफा र नक्सान सारा सम्पूर्ण छोड्नुहोस्, आशा र संग्रहलाई त्यागिदिनुहोस्। त्यो आशा र संग्रह त्यागेर चित्त अधीनमा राखी परमात्मामा गएर लयन हुने प्रयत्नरत विवेक र विचारको उदय मान गराउनुहोस्। यही मूल सिद्धान्त हुन्छ, यही मूल कर्तव्य हुन्छ, यही निष्ठा हुन्छ भनेपछि धन्य हो महाराज। हजुरबाट मैले जुन प्रकारबाट उपदेश पाएँ, अब आशा र संग्रह त्यागिसकेपछि सबै कुरा पूर्ण रूपमा जीवन मुक्ति हुन्छ त भन्नुभएको थियो। आशा र संग्रह त्यागिसकेपछि 50% जब जीवनको मुक्ति को मार्ग खुल्दछ, अब 50% बाँकी केमा रहन्छ भनेर भनेदेखि अब त्यो चित्त लगेर अड्याउने ठाउँ कहाँ, सही मार्गमा, सही ठाउँमा, सही विचारमा, सही विवेकमा लगेर त्यो चित्त लगाएर अड्याइसकेपछि अनि त्यसपछि त ती गएर प्रवेश भइहाल्छ आत्मा। तपाईँको देह प्रपञ्च अहिले देख्दाखेरिमा छुट्टै देखिए तापनि आत्मामा गएर सन्धि पत्र भएपछि के हुन्छ, चिनी र पानी एक ठाउँमा राखेर घोल्नुभयो भने देख्दा पानीको स्वभाव देखिन्छ, पिउँदाखेरि चिनी चिनी मात्रै हुन्छ, देख्दा पानी हुन्छ, पिउँदा चिनी हुन्छ। यसै कारणबाट तपाईँ देख्दाखेरिमा जीवात्मा हुनुहुन्छ, तर तपाईँको अन्तरात्मामाले आत्मामा गएर प्रवेश लिइसकेको हुन्छ। यस कारणबाट तपाईँको जातो वैराग्य मद्भूतम, वैराग्यमा सुदृढ हुनुहुन्छ महाराज। यही प्रकारको मूल सिद्धान्त हो। अब तपाईँलाई हामीले यही आशा र संग्रहबाट अवकाशको जीवनको लागि तयारी गरायौं। आशा संग्रह जबसम्म रहन्छ तबसम्मको लागि मुक्ति लाभ हुन सक्दैन। आशा संग्रह छोडेर राख चित्त दिनमा। यसरी महाराजका हजुरमा यो प्रकारको प्रस्ताव राखिसकेपछि धन्य हो मेरो प्रभु। हजुरहरूकोबाट पाएको उपदेशलाई मैले ग्रहण गरे। जीवन जगत अध्ययन भयो, मेरो आत्मा सन्तुष्ट भएको छ, कर्तव्यमाथिको बोध र पहिचान भएको छ, अब म विदा हुन्छु है त भनेर सनकादि चारवटा कुमारसँग भन्नुभएको थियो महाराज पृथ्वीले। हुन्छ हामी पनि अन्तर्ध्यान भनेर सनकादि चारवटा कुमार अन्तर्ध्यान हुनुभयो। अनि राजा पृथ्वी आशा र संग्रहलाई त्यागेर जीवनबाट फरक लिनका लागि आफू मुक्तिको लाभको निमित्त निस्कनु भएको थियो। पत्नी चाहिँ आज्ञा गर्नुभयो, मेरो स्वामी म पनि सँगै जाने हो नि भन्नुभयो। आशा र संग्रह भएपछि त पनि त संग्रही हो नि, तैँ त दुःख दिइली नि, फेरि उहाँ गएपछि त फेरि तैँले यो खाम यो लाम यसो गरौँ उसो गरौँ बुढा यतातिर जाउँ उतातिर जाउँ तेरो खल के नचिने होइन भन्न सक्छस्। फेरि मलाई जब हैरान त्यो किन आशा र संग्रह किन त्याग्ने, बरु त्यस्तोको सट्टामा यहीँ चारवटा छोरा यी छन् विजिताश्रु आदि गरिएका चार भाइ छोरा यहीँ बस, यिनैसँग जब जीवन बिताओ, यिनै बुहारीहरूले दिएको सम्मान र मर्यादालाई ग्रहण गर, मसँग गएर तिमीलाई केही फाइदा छैन भनेर आफ्नै पत्नीसँग भगवानको भक्त महाराज पृथ्वीसेनकादि चारवटा कुमारबाट पाएको उपदेश पछाडि ज्ञानवर्धक विषयमा बडो गम्भीर पूर्वकको सोच राख्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय गरिएका यस्ता प्रकारबाट द्वारपालको साथमा भगवान परब्रह्म परमात्मा परमेश्वर वैकुण्ठ धाम सनकादि चारवटा कुमारबाट मर्यादा पुरुषोत्तम प्रभुको प्रार्थना राजा जय भन्दै यस किसिमबाट सारा विदा भए। अनि राजा पृथ्वी नाम गरिएको राजाको राजदरबारमा आज सनकादि गरिएका चारवटा कुमारहरू विदा भएर गएपछि पत्नीलाई राजाले सोध्नुभयो, लौ त महारानी बसिरहु त कल्याणी, अब तिमीसँग म विदा हुने भए भन्नुभएको थियो महाराजले। सरकार मसँग हजुर विदा भएर म कहाँ गएर दिनचर्या बिताउने सरकार भन्नुभएको थियो। यस कारणबाट जब यसमा कहाँ गएर दिनचर्या बिताउने भन्दा तिमी जहाँसुकै जाऊ, अब मैले के भन्ने, आशा र संग्रह भइसकेपछि त के भो, आशा र संग्रह बनिसकेपछि त तिमी पनि जब मसँग गएपछि त आशा र संग्रह भई भएन, छोड्न सकिँदैन, मलाई यो मिठो चाहियो भन्न थाल्छौ तिमी, जंगलमा गएपछि केही हुँदैन, मिठा भाग भ्याकु र चिउरी खाँदैमा हैरान हुनु पर्यो, पाए खाने नपाए त्यही पनि चुप्पै, यस्तो प्रकारको परिस्थिति हुन्छ महारानी, तिमी यहाँबाट विदा हो, मैले भनेको वचन मान, यहाँ तिमी बसिरह, म चाहिँ विदा भएर जान्छु भन्नुभएको थियो। सरकार त्यस्तो भाग्य नहोस् कदापि, म हजुर सँगसँगै जान्छु भनेर विन्ती गर्नुभयो। यसरी मसँग जाँदा तिमीलाई ठूलो नोक्सान हुन्छ भन्दा अङ्गहीन यथा देही सर्वकर्म सुनक्षयम,
अंगले हीन भएको देह कहाँ राख्न सक्दछु अंगले नाश अंगले जब यस किसिमबाट नाश भएको देह पति बिनाको शरीर कहाँ रहन सक्छ नारीसँग अंग हीन था देही सर्व कर्म सुनक क्षयम भनिन्छ तब पति चाहिँ जंगलमा जाने म चाहिँ फेरि सुखशैली भोग गर्नका लागि माइत जाने त्यो सुहाउँछ कहीँ मेरो भगवान बरु मर्न तयारी हुन्छु म सँगै जान्छु भनिसकेपछि आशा र संग्रह बन्धन हो भनेपछि तिमी पनि संग्रह नै हो त्यसै बाहिर बाला पुग्छ कि भन्नको खातिर भन्नुभयो बाला पुग्यो अब के गरिन्छ नि पहिले किन बिहा गरे त नि ऊ बेला चाहिँ भागिजाने आज चाहिँ फेरि तैँले मलाई बन्धन पुर्याउन आर्टिस्ट भयो त भन्छन् सबै मेरो केही छैन मेरो भन्छन् सबै मेरो केही छैन एक्लै आउनु एक

पुत्र सुत डरा दुई दिन को मेला आखिरी में पर्नु पर्ला ये महाराज को खेला। संसार दुई जसलाई आफ्नो कब्जामा राखे यो मुलुकलाई सारालाई आफ्नो कब्जामा लिएर यो मुलुकलाई सारा सम्पूर्णलाई आफ्नो कब्जामा लिने महामहिम व्यक्ति राजा पृथु यो संसार अनित्य छ म यहाँ किन बस्ने भनेर एक्लै जंगल सवारी हुनुभयो अनि यहाँ कोले के लाने यहाँ अलिअलि जेठा भएका मान्छेहरू जब केरी छोड्ने केरी गर्ने आफ्नो त बन्दोबस्त छ भनेर रुँदैछन् यहाँ कोले के लाने साराले छोडेर गए महाराज कसैको साथमा केही गएन धनपुत्र कलत्रादी बन्धु बर्गादी इष्टमित्र सबैजना सबले छोडे कसैले केही लान सकेन राजा महाराजा सारा गए पृथु राजा जसले पृथ्वीलाई चक्रवर्तीको रूपमा लियो जसले समातेर दोयो जसले आफ्नो कब्जामा राखेर पृथ्वीको पति तुल्य बनाएको हुनाले उनको नाम पृथ्वी रह्यो धरा धरा धरा भनिन्थ्यो वसुन्धरा भयो वसुन्धराबाट मेदिनी भयो मेदिनीबाट आखिरमा गएर पृथ्वी भइन् पृथ्वी किन भइन् त भन्दा पृथ्वीको पति तुल्य भएको हुनाले पृथ्वी सुबेदार की सुबेदारनी हल्दार की हल्दारनी जमदार की जमदारनी भने झैं पृथ्वीको पति तुल्य भएको हुनाले पृथ्वी हुन गएको त्यसै कारणबाट पृथ्वी नाम गरिएको राजाले त्यो दिनबाट पृथ्वीलाई कब्जामा राखेर आफूले सञ्चालन गरिएको कारणले उनी राजाका नाम के हुन थाल्यो भनेदेखि सबै राजाहरूको नाम भू माने पृथ्वीको पति माने राजा भएको कारणले गर्दाखेरिमा पृथ्वीको पालाबाट राजालाई भूपति भन्ने नाम राखियो महाराज परीक्षितलाई सुखदेव स्वामीबाट आज्ञा गरिबक्छु हस्त सौनका दृष्टि प्रणाली अब बाँकी हमसका लागि तपाईँ के सुन्न चाहिबक्छन्छ भनेर सौनकादीलाई पौराणिक सूत्रले नैमि सारण्य क्षेत्रमा गम्भीर वाणीमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको बारे यथार्थ जानकारी गराइबक्स्यो तन्त्र शक्ति मन्त्र शक्ति र यन्त्र शक्तिका मालिक तिनै शक्तिका मालिक भएका जब राजा पृथ्वीले विश्वलाई तुच्छ मानेर आफ्नो काम कर्तव्य माथि र निष्ठाको कर्तव्यलाई पहिचान गरी घरबाट निक्लिएर जंगल सवारी ईश्वरमा गएर लैन परमात्मामा गएर भक्ति र प्रेमको साथमा जंगलको वास भएको छ महाराज पृथ्वी यो पृथ्वी राजाको उपाख्यान मैले यहाँहरू समक्ष प्रस्तुत गरे अब बाँकी अंश तपाईँलाई के सुन्ने इच्छा छ भन्दाखेरि कीर्तिमान र जयमान इस्वानको लागि र पारमार्थ लाभ धर्म अर्थ काम मोक्ष चार स्रोतका मालिक भएका महान राजा पृथ्वीको कथा सुनिसकेपछि हामी पनि त्यस्तै पुरूषार्थ हुनेछौ अन्यथा छैन हस्त सौनकादी ऋषि प्रणाली भनेर सौनकादीलाई पौराणिक सूत्रले नैमि सारण्य क्षेत्रमा यस कथाबाट सम्बोधन गरिबक्स्यो हो राजा पृथ्वी पाल्नु भएपछि राजा पृथ्वीका छोरा विजिताश्वले राज्य गर्नुभयो विजिताश्वका छोरा हविरधान भन्ने महाराज हुनुभयो हविरधानका छोरा प्राचीन बरही नाम गरेका राजा हुनुभयो प्राचीन बरीको अर्थ के भनेदेखि प्राच्य माने पूर्वपट्टिको दिशालाई प्राच्य भनिन्छ बरी भनेको कुशलाई बरही भनिन्छ एक एक गर्दा गर्दा गर्दा गर्दा राजा प्राचीन बरीले पूर्वपट्टिको दिशालाई नै अवरुद्ध गराएर छेकेर राज्य गरेको यज्ञ गराएको हुनाले उनको नाम हो प्राचीन बरही उनी प्राचीन बरी राजाका दश भाइ छोरा छन् उनको नाम हो दश प्रचेता अब तिनी दश प्रचेताले गरिएको लीला र पराक्रमको वर्णनमा उनीहरू शिवजीको अत्यन्त प्यार भक्त थिए दश भाइले एउटा कन्या बिहा गरेको पञ्च पाण्डवको एउटा भन्ने सुनिएको थियो यहाँ त दश भाइको एउटा दश भाइको एउटी किन दश भाइले एउटी बिहा गरे त भन्दाखेरि देउरानी जेठानी धेरै भएपछि झगडा गर्छन् एउटी भयो ढोक कुरा ठाम पाउन छुट्टिनै पर्दैन त्यसो भएर धेरै भएपछि झगडा गर्छन् तेरो पति यस्तो हाम्रोले यति कमाएर ल्याए तैँले नि खाना आँटिस पख्न खपन छैन म त छुट्टिनु पर्ने भयो हाम्रो बुढो लाटो भन्न थाल्छन् त्यसका सट्टामा त बरु एउटा ल्याइदियो दसैँ भाइले मिलेर जब त्यसपछि यसैलाई पत्नी बनाऊ तर आखिरमा यस प्रकारबाट विरोधाभास नल्याम्बो कुरा लाउने ठाउँ पाउन छुट्टिने ठाउँमै पाउन हामी दस भाइ हामी मिलिहाल्छौँ अब उसले कसलाई कुरा लाउने नपत्याइदियो भइहाल्यो होइन देवरानी जेठानी धेरै भएपछि छुट्टिने कुरा हुन्थ्यो हुँदैन थाहा छैन किन हुँदैन थियो नभने होइन रामलाई थाहा छैन राजा परीक्षितलाई सुखदेव स्वामीले यस प्रकारबाट निर्णय गरिबक्स्यो र अहिले त्यसदेखि पछाडिबाट प्राचीन बरी नाम गरेको महान प्रसिद्ध अत्यन्त राजाका छोरा दश भाइले भगवान साम्ब सदा शिवजीको बडो रुद्र गीत भन्ने एक तोत्र छ त्यो रुद्र गीत नामको तोत्र पाठ गरी अत्यन्त प्यारसँग प्रभुको प्रार्थना गर्न लाग्नुभयो कति राम्रो मन्दिर पशुपति

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9841867764, 9841867764।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा

0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185857।